0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोठो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
5: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र आलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: शुभ प्रभात यू सीआईएन को साझा खबर हो सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्द को तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 9 गते मंगलबार अगस्त 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीसँगको सवाल जवाफका लागि 11 सांसदका प्रश्न दर्ता। यौन अपराधको निशानामा बालिका बलात्कारपछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग। विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी।
1: 11 सचिव 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती। 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्काले दिएको निवेदन। सर्वोच्चमा आज दर्ताको तयारी। आन्तरिक आयले नधान्य स्थानीय सरकारका योजना अल्पत्र।
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाडौँमा एआईको उपयोगबारे छलफल। छाला उद्योगलाई कच्चा पदार्थको अभाव। अब मौद्रिक नीति साउन 1 गते आउने।
1: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित। हर्मुज जलमार्गमा नियम मिच्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी। इरान धराशयी बन्दै गएको राष्ट्रपति ट्रम्पको दावी।
0: र टप एन टी20 सिरिजमा नेपालको पहिलो जीत। अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट। भारतका केएस भरतले काठमाडौँ गोर्खा आजबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा यौन अपराधको निशानामा बालिकाहरू पर्दै गएको र यसका लागि सरकारले कठोर कानून बनाउने बारेमा संसददेखि सड़कसम्म आवाज उठेको प्रसंग।
1: 10 वर्ष भन्दा कम उमेरका साना बालिका जबरजस्तीकरणीको निशानामा पर्न थालेको देखिएको छ। पछिल्लो उदाहरण हो 12 कि 3 वर्षीय बालिकाको जबरजस्तीकरणीपछि निर्मम हत्या गरिएको अवस्थामा भदौ 2 गते सब फेला परेको हो। बालिकालाई जबरजस्ती करनी र त्यसपछि हत्या गरेको विषयलाई निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कुंवरले बताउनु भएको छ। सरकारसँग बालिकाका परिवारको कानूनमा रहेको सजायको व्यवस्थालाई कड़ा बनाउने विषयमा छलफल पनि भयो। यस अनुसार कानूनमा विद्यमान कसुर र सजाय सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै सरकारले कानून बनाउन सुझाव सहितको प्रतिवेदन तयार पार्दैछ, जसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले 7 सदस्यीय न्याय संकल्प समिति गठन गर्दै काम अघि बढ़ाएको हो। साना बालबालिकाको जबरजस्तीकरणीपछि हत्या भएको यो पहिलो पटक भने होइन। गत आर्थिक वर्षमा पनि यसै गरी बालिका सहित 4 जनाको जबरजस्तीकरणीपछि हत्या भएको थियो। नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्याङ्क अनुसार गत वर्ष 10 वर्ष उमेर मुनिका 10 देखि 14 वर्ष उमेर समूहका 2 बालिका र 19 देखि 25 वर्ष उमेर समूहका 1 युवतीको जबरजस्तीकरणीपछि हत्या भएको थियो। अघिल्लो आर्थिक वर्ष 2081-82 10 वर्ष उमेर मुनिका 2 जना सहित 5 जनाको जबरजस्तीकरणीपछि हत्या भएको थियो, जसमा 11 देखि 14 वर्ष उमेर समूहका 2 जना र त्यसमाथिका 1 युवतीको करणीपछि हत्या भएको प्रहरीको तथ्याङ्कमा छ। साना बालिकामाथि जबरजस्तीकरणीका घटनाको आँकड़ा बढ़दै गएको तथ्यले देखाएको छ। गत असारमै 5 बालिकामाथि जबरजस्तीकरणी भएको मुद्दा दर्ता भएको छ भने जसमा 2 जना 11 वर्ष 2 जना 13 वर्ष र 1 जना 15 वर्ष कि बालिकाको जबरजस्तीकरणीमा परेको घटना सार्वजनिक भएको थियो। विगत 5 वर्षको आँकड़ा केलाउँदा बालिका युवती र प्रौढ महिला सहित 21,502 जनामाथि जबरजस्तीकरणी लगायतका लैंगिक हिंसाका घटनाहरू भएको तथ्याङ्कले देखाएको छ।
0: गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छैन। विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल नराखेको देखियो। कतिसम्म भने यो घटनामा जोडिएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएको छ। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सुविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता भादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। यसैबीच गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा एकजना प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। बारा प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुंवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको हो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। स्वास्थ्य परीक्षणका लागि किशोरलाई प्रादेशिक अस्पताल कलैया लगिएको समयमा विकले बालिकासँग सम्बन्धित संवेदनशील विषयको भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
3: यसैबीच संसदमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। हिजोको बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति जनाउनुभयो।
4: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ, मेडिकल गर्दै गर्दाखेरि चाहिँ अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद परमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल कुनै पैसामा तौल्न नसकिने तर्क समेत गर्नुभयो।
5: जब घटना घट्छ सडक तात्छ अनि सरकार र परिवार बीच दुई बुधे तीन बुधे सात बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिक ठर्याएर तीन वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मान्य सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले क्षणिक पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
3: यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्यात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग माग समेत गर्नुभयो।
6: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाउ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु।
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा हिजोदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एसिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी छ। कार्यशालाका उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डुटोइटले युनेस्को र एआईबीडी बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभयो। एआईबीडीका सीईओ न्याना प्रागसमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।
7: एआईको उपयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अकुराबका निर्देशक शिरोमणि ढुङ्गानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गर्ने गरिएको भए पनि त्यसलाई अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनुभयो। कार्यशालाको पहिलो दिन हिजो संसदलाई पारदर्शी खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र यसका लागि एआईको उपयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका अनि बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा छुट्टा छुट्टै छलफल गरिएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नहुने धारणा राख्नुभयो।
8: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रपर कानून पनि छैन। त्यो हुँदाखेरि आइरहेछ, जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न नपाइने भन्ने छ, सुगर स्वेटन बेभरेज चकलेट भन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ। अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठूलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त।
7: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यासहरूलाई छोड्न र छोडाउनको लागि संचार माध्यमले पनि भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो। हिजो पहिलो दिनको कार्यशालाको समापन गर्दै अकुराबका अध्यक्ष अर्जुन गिरीले दिनभरमा भएका छलफल र सरोकारवाला निकायका लागि पनि ती छलफलका निष्कर्षहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
9: ले 50 वर्षमा प्रवेश गर्दैछ। एसिया प्रशान्त क्षेत्रमा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ। यसले चाहिँ यो सन् 2012 यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं। त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक भौगोलिक रमणीय वातावरणमा समय बितोस्, त्यसका लागि शुभकामना छ।
7: आज दोस्रो दिन संचार मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष संवाद र छलफल हुन गइरहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसिन्हा लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र व्यक्तित्वहरूको छलफलमा सहभागी हुँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपाल, सामुदायिक सूचना नेटवर्क सीआईएन का विभिन्न सामाजिक सञ्जालहरूबाट पनि सम्मेलनको प्रत्यक्ष प्रसारण भइरहेको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सञ्जाल केन्द्रित सामग्री उत्पादनलाई संसदले कसरी सम्बोधन गर्छ?
10: सोशल मीडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं विश्लेषणकै चरणमा छ।
7: एघार सचिव, 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती लगायतका खबर बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
15: आजको गोर्खापत्रको पहिलो पृष्ठमा बन्सरी डाँडा ल्याण्डफिल साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै शीर्षकमा खबर प्रकाशित छ। बन्सरी डाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यौं रहेका छन्। त्यस्तै विज्ञापन क्षेत्र थप व्यवस्थित बनाइने शीर्षकको अर्को खबर छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई मर्यादित व्यवस्थित र विश्वसनीय बनाउन सरकार नीतिगत तथा संचारगत सुधारको दिशामा अगाडि बढ़िरहेको संरचनागत सुधारको दिशामा अगाडि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका प्रतिनिधि संघको हिजोको भेटमा उहाँले विज्ञापन बजारमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सृजना गर्न विज्ञापन संघ सम्बन्धित सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउने समेत बताउनु भएको हो। 11 सांसदका जवाब दिँदै प्रधानमन्त्री शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तर 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्र

0: र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। त्यस्तै गरी प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बास्न थापा र गीता गुरूङ हुनुहुन्छ भने नेकपा एमालेबाट ऐन बहादुर महर र गणेश्वर सिंह ठगुन्डाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। भित्रपृष्ठमा जुम्ला हुम्लाबाट च्याउ बेच्न शुरू शीर्षकको खबर प्रकाशित छ भने दक्षिण हुम्लाबाट बिक्री कक्षको खबर पनि प्रकाशित रहेको छ।
1: प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले संसदमा प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ एक र भदौ तीनका बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द संसदको गरिमा विपरीत रहेको ठहर गर्दै त्यसलाई रेकर्डबाट हटाउन हिजोको संसदको बैठकमा निर्देशन दिनुभएको हो। यो सँगै भदौ एकको बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्द त्यसै गरी अरू भदौ तीनको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका केही अमर्यादित शब्दहरू पनि हटाउनको लागि अब पहल अगाडि बढ़ने भएको छ। नागरिक दैनिकमा संघीय कानून निर्माणमा जालझेल शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर छ भने सवारी चालक अनुमति पत्रमा फेरि शास्ती शीर्षकमा भुवन शर्माको खबर छापिएको छ। रोकियो भीआईपीको लर्को शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको छ भने संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिम नदी शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी कान्तिपुर दैनिकमा उदयपुर सिमेन्ट गौरवदेखि संकटसम्म शीर्षकमा भोटराज राईले उदयपुरबाट लेख्नु भएको खबर छापिएको छ भने भित्रीपन्नामा नागढुङ्गा सुरुङ मार्गमा गुड्न थाले साना सवारी साधन र नौ सीटसम्मका जीप शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छापिएको छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग चरण चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुलो बनाउँदै लगिएको छ। यसअघि उद्घाटन लगतै पहिलो चरणमा सुरक्षा निकाय एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरुङ मार्गमा हिजो सोमबारबाट नौजनासम्म यात्रु क्षमता भएका निजी सवारी साधनलाई पनि प्रवेश दिइएको छ। एमालेमा नेतृत्व पुनर्गठनको मुद्दा पेचिलो बन्दै शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। नेतृत्व पुनर्गठनका लागि विद्यमान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नदेखिएको उल्लेख गरिएको छ। आफन्त गुमाएको धरालीमै रोजगारी खोज्दै पुगे नेपाली शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा 11 सचिव 72 सहसचिव र 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती भएको बारेमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमतीको सत्ता राजनीतिमा राप्रपा शिकार शीर्षकमा अर्को खबर छ भने 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्का सर्वोच्चमा वारेस मार्फत गएको निवेदन आज मात्र दर्ता हुँदै शीर्षकमा खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै पूरक निवेदन दिनुभएको पनि उल्लेख गरिएको छ। अर्को खबर भरिन थाल्यो वंशरी डाँडा ल्याण्डफिल साइट विकल्पबारे अन्यल शीर्षकमा खबर छ भने विद्यालय शिक्षा विधेयकमाथि थालियो छलफल सुझावका आधारमा टुंग्याइने शीर्षकमा पनि खबर छापिएको छ। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अलपत्र शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरे लेख्नुहुन्छ। स्थानीय आवश्यकतामा भन्दा भ्यू टावर मनोरञ्जन स्थल जस्ता अनुत्पादक र चर्चा बढ़ी हुने क्षेत्रमा बजेट खर्च गर्ने प्रवृत्तिले करोड़ौं खर्च भएका आयोजना अलपत्र परेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा मौद्रिक नीति अब साउन एकमा आउने बारेमा खबर छ भने 40 मेगावाटको राहुघाट बन्यो उत्पादनको तयारी शीर्षकमा म्याग्दीबाट लेखिएको खबर छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बीमा पोलिसीलाई निक्षेप वा लगानी भन्दै बिक्री गर्न रोक पहिलो महिनामै अत्यधिक आयात 44 अर्बले बढ़्यो आयात निर्यात 62% वृद्धि शीर्षकमा खबर छापिएको छ। कच्चा तेलको आयात बढ़दा त्यसले मुलुकको समग्र आयात र निर्यात दुवै बढ़ाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो। यो महाद्वीप अन्य कुनै पनि महाद्वीप भन्दा छिटो ताप छ र युरोपको सन् 2026 गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा सबैभन्दा कठिन रहेको समेत विश्लेषण भएको छ। गर्मीयाममा 40 डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा

0: सामान्य भइसकेको र सन् 2026 अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको समेत विश्लेषण गरिएको हो। अगस्त 15 सम्मको दैनिक अधिकतम तापक्रमका कारण टर्की बाहेक 1,80,00,000 मानिस जर्मनीका 90,00,000 मानिस बसोबास गर्ने क्षेत्र मुख्यतः बर्लिनको दक्षिण र पश्चिम तथा आसपासका क्षेत्रमा मानिसहरू विस्थापित भएको समेत खबरहरूमा उल्लेख छ। हर्मुज जलमार्ग पार गर्दा इरानले तोकेका नियम उल्लंघन गर्ने जहाजमाथि प्रतिबन्ध लगाउन सकिने इरानले चेतावनी दिएको छ। त्यस्ता जहाजलाई जरिमाना लगाउने, नियन्त्रणमा लिने वा जफत गर्नेसम्म कानूनी कार्यवाही हुने समेत चेतावनी दिएको हो। स्टेट व्यवस्थापन गर्ने उद्देश्यले इरानले नयाँ निकाय पीजीएसए स्थापना गरेको छ र इरान आर्थिक, सामाजिक तथा राजनैतिक रूपमा धराशयी भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ। वाशिङटनले तेहरान विरूद्ध नयाँ आर्थिक दबाव अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको समेत उहाँले दावी गर्नुभएको हो। लगभग 6 महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फँसेका छन्। साझा खबरमा अब खेल खबर। नेपाल एले अस्ट्रेलियाको टप N20 सिरिजमा पहिलो जीत हात पारेको छ। नेपाल एले डार्विनको मारकका क्रिकेट मैदानमा हिजो होवर्ड हरिकन्स एकाडेमीलाई 39 रनले हराएको। हरिकन्सको यो लगातार तेस्रो हार रहेको छ। जेम्स स्कूल धापा खेलको आयोजनामा भएको दुई दिने थण्डर बोल्स कप पौडी प्रतियोगितामा 18 वर्ष मुनिको पुरूषतर्फ जेम्स स्कूलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिश स्कूलकी रोयल प्रजापति उत्कृष्ट खेलाड़ी घोषित हुनुभयो। 14 वर्ष मुनिको पुरूषमा जेम्सका मायोन श्रेष्ठ तथा महिलामा सेन्ट मेरिज सेकेण्डरी स्कूलका दोवान्सी जोशी उत्कृष्ट बन्नुभएको छ। भारतका पूर्व टेस्ट विकेट किपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा काठमाण्ड गोर्खाजबाट खेल्ने हुनुभएको छ। गोर्खाजले सामाजिक सञ्जाल मार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको बारेमा जानकारी दिएको छ। नेपाल भलिबल लीगको ट्रफी अनावरण गरिएको छ। भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक गरिएको हो। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग भलिबल एनभीएलको ट्रफी ऐतिहासिक पाटन दरबार स्क्वायरको ललितपुर महानगरपालिकाका दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले सार्वजनिक गर्नुभएको हो।
1: खुला संसदको अवधारणालाई लागू गर्न भइरहेको थप प्रयास र योजना कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
3: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब खुला संसदका लागि भएका र हुन बाँकी कामको कुरा। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि साथै प्रदेशसभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यावहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग कुराकानी गरेका छौं।
5: हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौं, खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढी छ नेपालमा, धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौं, अरूमा त हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरूपट्टि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौ।
6: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौ, यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चीकै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
5: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचारकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइ आएकै हौ, त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौ र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेशन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो, हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
6: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौं। त्यो खालको भिडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन
5: यस्तो,
6: अथवा यो ठिक हो भन्ने पनि लागेको हुन सक्छ संघीय संसद सचिवालयलाई?
5: सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यस कारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मीडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मीडियालाई। र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ।
7: संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: प्रधानमन्त्रीसँगको सवाल जवाबका लागि 11 सांसदका प्रश्न दर्ता, यौन अपराधको निशानामा बालिका, बलात्कार पछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग, विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी,
7: 11 सचिव 72 सचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती, 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेता देउबा र खड्काले दिएको निवेदन, सर्वोच्चमा आज दर्ताको तयारी, आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना आलापत्र,
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाण्डुमा एआईको उपयोग बारे छलफल, छाला उद्योगलाई कच्चा पदार्थको अभाव, अब मौद्रिक नीति साउन 1 गते आउने,
7: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित, हर्मुज जलमार्गमा नियम मिच्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी,
0: र टप एन्ड T20 सिरिजमा नेपालको पहिलो जित, अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा सत्ता र शक्तिमा पुगेका व्यक्तिहरू, उनीहरूको पृष्ठभूमि, कोही आपराधिक क्रियाकलापमा संलग्न भएको, कोही विभिन्न ठगीका मुद्दा उजुरीहरूमा परेका व्यक्तिहरू पनि सरकार र शक्तिमा पुगेको, उनीहरूले भूमिका पाएको भनेर कतिपय स्थानमा आलोचना पनि हुने गरेको छ। यहाँ दुईजना व्यक्ति छन्, दुई मध्ये एकजना भर्खरका किशोर जस्ता देखिने व्यक्ति व्यक्तिले नजिकै रहेका अर्को पाको पुस्ताको पाको उमेरका जस्ता देखिने व्यक्तितर्फ औंला ठड्याउँदै केहीमा भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ,
8: सहकारीको अरबौं रकम हिनामिना गरे पो मन्त्री पटकाउन सकिने रहेछ त।
0: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97 41 031 429।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
9: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पा।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
11: होइन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: को समर्पण कंप्यूटर एंड मोबाइल शॉप। हमी कहा नया पुराना डेस्कटॉप कंप्यूटर लैपटॉप सीसी कैमरा प्रिंटर यूपीएस इंटरनेट जड़ान टोनर रिफिल मोबाइल बिक्री तथा मरमत करना का कंप्यूटर संबंधी संपूर्ण काम कर
12: समर्पण कंप्यूटर एंड मोबाइल शॉप नीलकंठ नगर पालिका संपर्क नंबर 9851108878 र 9808888778।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248443।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: लस है मेहबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आइन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187282 फोन सिङ्जिम सेगो है रोमा।

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98182773, 98165749588, 98165749588।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
0: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 फिटी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले त
5: अब त म त बच्यो भनेको छ नि। म
6: रामराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।

राधाकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेको छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरम्बे चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

2083 साल भदौ महिनाको आज 9 गते तदनुसार ईस्वी सन् 2026 अगस्त 25 तारिक सक सम्वत् 1948 नेपाल सम्वत् 1146 गुलाथ्वा रोद्र नामक सम्वत् दक्षिणायन वर्ष ऋतु आज श्रावण शुक्ल पक्ष आज मंगलबार रहेको छ। तिथि रहेको छ आज द्वादशी तिथि रहेको छ। आज द्वादशी तिथि रहेको छ विशेष गरी बिहानको 5:43 रहेको थियो भने अहिले यतिखेर त्रयोदशी तिथि प्रारम्भ भइसकेका छन्। नक्षत्रमा रहेको छ उत्तर साढा नक्षत्र, योगमा रहेको छ आयुष्मान योग बिहानको 9:28 तदुपरान्त सौभाग्य योग रहनेछ। करणमा रहेको छ कौलव करण रहेको छ। चन्द्रमा विशेष गरी आज मकर राशिमा श्री सूर्यनारायण चाहिँ सिंह राशिमा आनन्दादि योगमा आज मानस योग रहेको छ। आज बिहान सूर्योदय 5:39 भयो भने सन सूर्यास्त 6:31 हुनेछ र आजको दिनमान घड़ी 12:52 पल्ला रहनेछ। दिन विशेष रहेको छ आज त्रिपुष्कर योग रहेको छ। विशेष गरी प्रदोष व्रत भनेर पनि पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ कति बजेदेखि कति बजेसम्म रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछु। आजको कालबेला यानि कि राहुकालको समय रहेको छ विशेष गरी दिउँसोको 1:42 18 सेकेन्डदेखि विशेष गरी दिउँसोको 3:18 54 सेकेन्डसम्म कालबेला रहनेछ। आजको लाभ बेला रहेको छ विशेष गरी बिहानको 10:29 7 सेकेन्डदेखि दिउँसोको 12:05 43 सेकेन्डसम्म लाभ बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 3:18 54 सेकेन्डदेखि साँझको 6:55 29 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचरमा आज सूर्य सिंह राशिमा, चन्द्रमा मकर राशिमा, मंगल मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा, यस्तै गरेर केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मकर राशि आउँछ। उत्तर साढाको दोस्रो चरण नाम आउँछ भोजराज, अन्त्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि हुनेहरुका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर रहेको छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पर्वत प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त मात्रामा फेला पर्दै जानेछन्। चुनौतीहरू सतह हार्दै जानेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्मले मन प्रफुल्लित गराउने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन गुमीको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्त लाभ हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रतन गर्नुपर्ला। धर्म कर्म तथा परोपकारितामा प्रवृत्त भइला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम शुरू हुन पनि सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिर्नाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। जटिल काम गर्नु परे पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्द जानेछन्। आयस्रोत अलिक कमजोर बन्दै जानेछ भने फजुर खर्च पनि बढ्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यापार व्यवसायले रमाइलो यात्रा गराउने अवसर मिलाउन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद यात्रा र रमाइलो रहने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन रमाइलो र काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किराना लाग्दै जाँदैछन्। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुँदै जाँदैछन्। पुरूषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ। पहिलो विरोध गर्नेहरूले मित्रता घात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न पनि सकिने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आज बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किराना लाग्दै जाँदैछन्। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुन्छ।

0: प्रतिस्पर्धा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन हल्लाको विश्वास गर्दा काम बिग्रिन सक्छ। आज अरूलाई दिने नभई भिज्याउने समय रहेको छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थिति अनुसार निर्णय लिन नसक्दा काममा पछि परिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवार र प्रियजनसँगको सुझाव सिरोधार्य गर्दा अवश्यै लाभ हुने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आँटले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिया काम बन्द जानेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिन्छ। कृषिमा कामको चाप र चौपाईमा केही समस्या देखे पनि प्रशस्त धन आर्जन गर्ने समय रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विशेष गरी मेहनतले मान सम्मान दिलाउँदैछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निरखता आउँदैछ। बोली र विचारका प्रशंसकहरू बढ्दै जाँदैछन्। बुद्धिको उपयोगले विद्या र धनार्जन हुनेछ। सानो प्रयत्नले काम बन्द जाँदैछन्। सहयोगीहरूले साथ दिनेछन्। तारिफका काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। मेहनतले नामदाम इनाम हात पार्न पनि सफल हुने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन मेहनतीहरूको कामना पूर्ण हुँदै जाँदैछन्। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बनेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछन्। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। परम्परालाई समय सापेक्ष सुधार गर्न सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थाभाव देखा पर्न सक्छ। तैपनि सहयोग गर्नेहरू प्रशस्त मात्रामा भेटिनेछन्। शुभचिन्तकहरू जुट्टाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुन जानेछन्। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आयोजनका स्रोत बढ्दै जानेछन्। दैनिक काममा पनि उल्लेखका फाइदा हुनेछ। अवसर र व्यवधानको बीचबाट कर्मयोग अघि बढ्नेछ। दिगो काममा लगानी गर्ने मौका मिल्नेछ। तर उपलब्धि हात पार्न बढी श्रम गर्नु पर्ला। पहिलेको नतिजा कमजोर देख्नाले काम हेर्नु पर्ला। आफ्नो उपलब्धिमा अरू दावी गर्न सक्छन्। आंशिक लाभ अरूलाई सुम्पिनु पर्ने पनि हुन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषा

0: के तपाई भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृउद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845725223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

त्यसपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिथि पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँहरूलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु क्या। अब आफूले कति जानेको छु भने त्यति कुराहरू सिकाउँछु मैले, हो कि होइन? त्यस कारण गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ, होइन? के हो त यो वेद? कतिवटा हुन्छन्? भागवत कतिवटा हुन्छन्? पुराणहरू कतिवटा हुन्छन्? होइन, पुराणहरू कतिवटा हुन्छन्? उपपुराण कतिवटा हुन्छन्? है, उपनिषद कति हुन्छन् भन्ने विषयमा पनि हामीलाई केही पनि थाहा छैन कसैलाई। कसैलाई थाहा होला, कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिराखेको छु। विशेष गरी चाहिँ वेद विशेष गरी चार प्रकारका वेद हुन्छन्। तपाईँले यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हाम्रा गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँलाई खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी सुरु भयो, प्रकृति स्वयं देवत्व हो, यो के रहेका छन् त भन्ने विषयमा पनि चर्चा हुन्छ यसमा चाहिँ ऋग्वेदमा। ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा वर्णन भने गरिएको छ। यसमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। शून्यबाट ऊर्जा, ऊर्जाबाट सृष्टि र आधुनिक विग व्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ। प्रकृति स्वयं देवत्व हो। वेदले के भनेको छ भन्दा अग्नि, वायु, सूर्य, वरुण, इन्द्र आदि प्राकृतिक शक्तिहरू ईश्वरका रूप हुन्। प्रकृतिलाई सम्मान र संरक्षण गर्नुपर्दछ भनेर वेदले सिकाएको छ। यसै गरी सत्य एक हो तर त्यसको बोध अलग अलग तरिकाले हुन्छ। एको सत् विप्रा बहुधा भवन्ति भन्छ। यसले सहिष्णुता, विविधताको सम्मान र विशाल सृष्टि कोण सिकाउने गर्दछ शुक्ल यजुर्वेदले। विशेष गरी जीवनमा सत्य, तप, श्रद्धा र मित्रको मित्रताको महिमा पनि यसले सिकाउँछ। मन वचन कर्म शुद्ध रहनु पर्दछ भनेर भनेको छ। पूजा पाठ गर्दैमा हुँदैन, मन वचन कर्म र शुद्ध रहनु पर्दछ। परिवार, समाज, छिमेकीसँग सम्बन्ध धर्म पालन गर्नुपर्दछ। परिवारसँग पनि सम्बन्धहरू चाहिँ धर्मको आधारमा पालन गर्नुपर्ने, समाजसँग पनि छिमेकीसँगको सम्बन्धमा पनि धर्म पालन गर्नुपर्दछ भनेर सिकाएको छ। मानव समाज कसरी बन्यो पुरुषोक्त? समाजमा सबै वर्णको महत्व रहेको छ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै एक एक प्रकारका आवश्यक अङ्ग हुन्। जस्तै हाम्रो शरीरमा हातको पनि महत्व छ, टाउको पनि महत्व छ, खुट्टाको पनि महत्व छ, आँखाको महत्व छ, कानको महत्व। जस्तै गरी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यो एक अङ्ग हो। काम भने विभाजन फरक फरक छन् यसका। आँखाले हेर्छ, कानले सुन्छ, मुखले बोल्छ, खुट्टाले हिँड्छ, हातले के गर्छ? लेखपढ गर्ने, भोजन गर्न सजिलो हुन्छ। यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ यो शुक्ल यजुर्वेदमा विशेष गरी त तपाईँको चाहिँ ऋग्वेदमा यसमा हामीले चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँले म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि चाहिँ विशेष गरी हामीले चाहिँ खुलेर सिक्नुपर्ने गर्दछ। ऋग्वेदले संसारको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको
जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ शुक्ल यजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी शुरू भयो ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा पनि वर्णन गरिएको छ मैले तपाईँलाई यो कुरा भनिसकेको छु हो कि होइन यस्तै गरी ऋग्वेद मानव जीवन ब्रह्माण्डको मूल दर्शन हो सबै ज्ञानको आधार यही नैबाट उत्पत्ति भएको छ ऋग्वेदबाट अब यजुर्वेद शुक्ल यजुर्वेद शुक्ल यजुर्वेद पनि हाम्रो गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चार वेदमा चारै वेद पढाइ हुने गर्दछ शुक्ल यजुर्वेद पनि हामीले हाम्रो गुरुद्वारा हामीले पढेको पहिला सानोमा के सिकाउँदछ शुक्ल यजुर्वेदले भन्दा जीवनमा कसरी अनुशासन राख्ने पूजा संस्कार कसरी गर्ने समाज कसरी चलाउने यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले यसमा अलिकति तपाईँसँग कुरा गर्नु पर्दाखेरि चाहिँ यज्ञको पूर्ण वैधानिक विधान पनि रहेको छ कुन यज्ञ कहिले गर्ने कुन आहुति के भनेर चढाउने मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने यजुर्वेदले सबै विधि विस्तृत रूपमा बताउने गर्दछ 16 संस्कारहरूको आधार यही वेदमा पनि जन्म हाम्रो चाहिँ गर्न सकिन्छ जस्तै गरी जन्म नामकरण उपनयन विवाह श्राद्ध सबै विधिहरू यसमा पर्ने गर्दछन् 16 संस्कारहरू पर्ने गर्दछ 16 संस्कारमा के पर्दछ तपाईँलाई थाहा छ कि थाहा छैन है यो 16 संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु आज अहिले यतिखेर भने हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गराउँ अनि त्यसपछि तपाईँसँग हामी कुराकानी गरौँला 16 संस्कारको आधार पनि यही वेदबाट नै उत्पत्ति भएको छ कर्तव्य धर्म मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ कर्मयोगको बिउ यही वेदमा छ फलमा आसक्ति नगर्नु भनेर पनि सिकाउँदछ कर्म गर फलमा चाहिँ आसक्त नहो भनेर मैले तपाईँलाई गीतामा पनि भनेको थिएँ यो अस्ति दिन गीताको विषयमा पनि जानकारी गराउँदाखेरि कर्म गर फलको आश नगर धान त रोप्नु पर्यो कति फल्छ अनि आश गर्नु भएन फल्छ जति तपाईँले मेहनत गर्नुहुन्छ त्यसकै आधारमा धान फल्ने हो कर्मको आधारमा हो कि होइन राजा समाज परिवार चलाउने नियम पनि रहेको छ राजा कस्तो हुनुपर्दछ भनेर पनि वेदले सिकाएको छ न्याय कस्तो हुनुपर्छ भनेर वेदले सिकाएको छ परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि वेदले नै सिकाएको छ विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीलाई वेदले सिकाउने गर्दछ असत्य अन्याय दुराचारबाट टाढा रहनु भनेर सिकाएको छ वेदले असत्य नबोल्नु असत्य गर्नु हुँदैन सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ अन्याय गर्नुहुन्न कसैले पनि दुराचार पनि गर्नुहुन्न दुराचारहरूबाट असत्यबाट हामी टाढा पनि रहनु पर्दछ भनेर वेदले सिकाएको छ समाजमा सहकार्य दयालुता सत्य शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ विशेष गरी चाहिँ विशेष गरी यजुर्वेदले कर्म पूजा विधि संस्कार र सामाजिक अनुशासन सिकाउने गर्दछ हामीहरूलाई विशेष गरी चाहिँ अब हाम्रो सामवेद संगीत स्वर ध्यान भक्ति र योगको वेद हो यो के सिकाउँदछ भन्दाखेरि सामवेदले संगीतको पिता पनि मानिन्छ सामवेदलाई चाहिँ भारतको शास्त्रीय संगीत राग ताल र लय सबै जन्म यही वेदबाट पनि भएको छ विशेष गरी चाहिँ सामवेदले संगीत सिकाउने गर्दछ मन्त्रको शक्ति स्वरमा छ मन्त्र बलियो हुन्छ जब उसको उच्चारण स्वर लय यही हुन्छ यदि मन्त्र पढ्दाखेरि स्वर सार मिलाउन सकिन्न लय मिलाउन सकिन्न भने त्यो मन्त्र काम लाग्दैन मन्त्रहीन हुन्छ शक्तिहीन हुन्छ भनेर भनेको छ सामवेदले मन्त्रलाई गाउने तरिका पनि दिन्छ विशेष गरी चाहिँ वेदका मन्त्र कस्ता हुन्छन् भने म तपाईँलाई एउटा भन्न मन लागिहाल्यो एउटा सुनाउँछु है त म तपाईँलाई हरे

अथवा कन्या यस्ता खालका मन्त्रहरू हुन्छन् वेदमा है। यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै हरे

0: चाहियो जस्तै हामीले तपाईँको चाहिँ जलहरू चढाउँदा शिवजीलाई पनि यो मन्त्रद्वारा हामीले चढाउन सकिन्छ होइन. अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुपर्छ, बाहिरी स्वरले हामी बोल्या जस्तो तरिकाले मन्त्र पढाइ वेदका मन्त्रहरू हुँदैन. कण्ठबाट निकाल्नुपर्छ, भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ. विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ, यो मैले तपाईँले भनिसकेको छु. ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ. ध्यान एकाग्रता र भक्ति बढाउँछ, ध्यानले एकाग्रता भक्ति बढाउँदछ. मैले तपाईँलाई भनेको छु ध्यान गर्न सिक्नुपर्छ. कसैलाई मानसिक तनावहरू धेरै छन्, टेन्सन धेरै रहेको छ, निन्द्रा लाग्दैन भने तपाईँले ध्यानमा बस्ने गर्नुहोस्. बिहान बेलुका मजाले ध्यानमा आँखा चिम्मा हल्का आँखा चिम्मा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस्. यसले पनि तपाईँलाई भक्ति बढाउँछ, मानसिक यसले चिन्ताहरू कम गराउँछ, मानसिक दिमागलाई यसले असर गर्दैन, दिमागलाई यसले शान्त रेस्ट गराउँछ. अब भक्तिको उत्कर्ष सामवेदले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ. ईश्वरप्रति प्रेम समर्पण र सुर तालको माध्यमबाट पूजा पनि हुने गर्दछ. विशेष गरी चाहिँ वैदिक गायन उदात्त अनुदात्त स्वरित उच्चारणमा मन्त्र उच्चारण गर्दाखेरिका नियमहरू चाहिँ जसले तरङ्गी शक्ति बढाउने गर्दछ. उदात्त अनुदात्त र स्वरित संगीत आध्यात्मिकमा जोडिन्छन्। सामवेदका रागहरूको प्रभाव मन शरीर र आत्मामा पर्दछ. आज पनि अनेक शास्त्रीय रागहरू यिनै स्वर पद्धतिबाट चाहिँ बनेका छन्। विशेष गरी सामवेदले संगीत भक्ति ध्यान सिकाउँछ. मन्त्रले स्वर शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेदमा पनि रहेको छ. वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन् हाम्रो वेदहरूको लागि चाहिँ विशेष गरी मूल आधार हो. यस्तै गरी चाहिँ अथर्वेदमा स्वास्थ्य उपचार गृहस्थ जीवन सुरक्षा यो चाहिँ जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्ववेदले सिकाउने गर्दछ. अथर्ववेदलाई जीवन विवाहको वेद भनिन्छ. स्वास्थ्य औषधि परिवार सुरक्षा घर व्यवस्था तन्त्र वशीकरण वास्तु सबै अथर्ववेदले सिकाउने गरेको छ. विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा 700 भन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरिएको छ. रोग कसरी हुन्छ, कसरी निको पार्ने यो सिकाएको छ. मानसिक रोग डर तनाव हटाउने उपाय पनि सिकाएको छ. आजभोलि त धेरैलाई रोग लागेको छ. खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ. त्यस्तै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ. खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पारा खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने. त्यही भएर मैले भन्छु नि घरको जग राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ. वेदले के भन्छ हो त्यसको आधारमा हामी टेकेर अगाडि बढ्नुपर्ने हुन्छ. घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ. रक्षा र सुरक्षाको विज्ञान पनि वेदले भनेको छ. नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ, दुष्ट दृष्टिबाट कसरी बच्न सकिन्छ, अशुभ प्रभावदेखि बच्ने मन्त्र सूक्तहरू के रहेका छन्, जस्तै कसैले लागू भएको हुन्छ नि हो त्यसमा पनि वेदका मन्त्रद्वारा फुक्नु भयो भने ती लागू भएको सञ्चो हुन्छ. तर वेदका मन्त्र कण्ठस्थ बनाउनु पर्यो, त्यसलाई तपाईँले के गर्नुपर्छ भन्दा जगाउनुपर्छ, सिद्ध गर्नुपर्दछ. जप गरेर सिद्ध गर्नुपर्दछ. जस्तै सूर्य ग्रहण लागे बेलामा सिद्ध गर्न सकिन्छ, चन्द्र ग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ. जस्तै गायत्री मन्त्रद्वारा पनि तपाईँले कुनै पनि रोगीलाई फुकिदिनु भयो भने यसले पनि सन्चो हुन्छ, राम्रो हुन्छ. जस्तै सातो गएको छ बाबु नानी बच्चाहरूको शरीरमा कसै कम्पन आइराखेका छन्, स्वास्थ्य समस्याहरू छन् भने पहिला सुरुमा मन्त्रलाई तपाईँले सिद्ध गर्नु. सिद्ध गरिसकेपछि बल्ल राम्रो हुन्छ. गायत्री मन्त्र सिद्ध गरेपछि तपाईँले दैनिक रूपमा जप पनि गर्नुपर्छ. गायत्री बिहान बेलुका सकिन्छ. 1098 पटक भए पनि गायत्री मन्त्र हामीले जप गर्ने गर्नुपर्दछ. गायत्री मन्त्र भनेको महामन्त्र हो. यो गायत्री मन्त्र जप गर्ने व्यक्तिलाई कुनै पनि अराजक तत्त्वले छुन सक्दैन भनेर वेदले भनेको छ. तन्त्र ज्ञान पनि यही तपाईँको चाहिँ वेदले सिकाएको छ. आध्यात्मिक शक्ति कसरी प्रयोग प्राप्त गर्न सकिन्छ, कसरी प्रयोग गर्न सकिन्छ, मन्त्र अनुष्ठान साधना ऊर्जा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि वेदले सिकाएको छ. विशेष गरी चाहिँ यस्तो गरी वास्तुका प्रारम्भिक सिद्धान्तहरू कुन दिशामा कस्तो हुनु राम्रो हुन्छ, ऊर्जा प्रवाह कसरी राख्न सकिन्छ घरको, मैले अघि भनेको थिएँ नि तपाईँलाई वास्तु जस्तै होटल व्यवसायहरू, अफिसहरू, कल कारखाना उद्योगहरू तपाईँको चाहिँ कुन दिशामा कस्तो हुनु पर्दछ, कस्तो हुनु राम्रो हुन्छ भन्न खोजेको, कुन दिशातर्फ के चिज राख्नु पर्दछ, कतापट्टि कुन दिशामा गरुङको सामान राख्ने, कुन दिशामा हलुका सामान राख्ने, यो सबै वास्तुको लेभल मिलाउनु पर्दछ। हेर्नुहोस् है, लेभल मिल्यो भने सबै कुरा मिल्छ, नभए केही कुरा मिल्दैन भनेर सिकाएको छ वेदले। ऊर्जा प्रवाह कसरी गर्न सकिन्छ, ऊर्जा चाहिँ कसरी उत्पत्ति गर्न सकिन्छ, ऊर्जा राम्रो भयो भने हरेक कुरा राम्रो भइहाल्छ। यदि घरमा ऊर्जा छैन भने बिजुली बत्ती गएको जस्तै अँध्यारो हुन्छ, अन्धकार हुन्छ, होइन? जस्तै ऊर्जा भनेको चाहिँ बिजुली हो, जस्तै ऊर्जा, जस्तै ऊर्जा तपाईँको चाहिँ राम्रो रह्यो, ऊर्जा प्रवाह राम्रो भयो भइराख्यो, ऊर्जा चाहिँ तपाईँको चाहिँ उत्पत्ति भइराख्यो भने उज्यालो मात्रै हुन्छ, अँध्यारो हुँदैन। जसरी सोलर प्यानलमा चाहिँ घामले प्रकाशको द्वारा चाहिँ त्यसले ऊर्जा उत्पत्ति गर्दछ र सोलर प्यानल चौबिसै घण्टा बाल्नु भयो भने त बलिरहन्छ, निप्दैन कहिले पनि, न त्यसलाई चार्ज गर्नुपर्छ, न कुनै खर्च, न कुनै पर्छ, हो कि होइन? हो, त्यस्तै गरी सोलर प्यानललाई घाम चाहिन्छ, त्यस्तो गरी हाम्रो घर गृहस्थीको लागि, पसल व्यवसायको लागि, होटलहरूको लागि पनि ऊर्जा चाहिन्छ, शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अथर्वेदमा हामीले सिकाएको छ स्वास्थ्य, सुरक्षा, जीवन उपचार र तन्त्र विज्ञानको वेद हो यो, विशेष गरी अथर्ववेद भनेको चार वेदको मुनि वर्णन तपाईँलाई गरे। अब यी चारै वेदको विशेष गरी सारांश के छ त, विशेष गरी ऋग्वेदमा प्रकृति, ब्रह्माण्ड, दर्शन गहिरो सार भनेको चाहिँ सत्य, ब्रह्म, ज्ञान, जीवनको मूल भन्ने सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेदले धर्म, संस्कार, पूजा विधि, कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी चाहिँ संगीत, भक्ति, ध्यान, स्वर, शक्ति, मन शुद्धि चाहिँ तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्या, उपचार, वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार, सुरक्षाको विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई, विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ, घरमा दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ, वेद पढ्नाले असाध्यै राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा, वेद पढेको घरमा भूत प्रेत आदि आउँदैनन्, गाई पालेको घरमा भूत प्रेत आदि आउँदैनन् भनेर शास्त्रले पनि भनेको छ। जस्तै मैले तपाईँलाई अहिले भनेको थिएँ स्वर संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म स्वर संस्कार हुने गर्दछ, हो कि होइन? स्वर संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्वाचार्यहरूले मानव जीवनमा 16 प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ 16 संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधान संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ, तेस्रो नम्बरमा पर्छ सीमन्त नयन पर्दछ, है? अनि त्यसपछि चौथो नम्बरमा पर्छ जातक कर्म पर्दछ, पाँच नम्बरमा पर्छ नामाकरण पर्दछ, छ नम्बरमा पर्छ निष्क्रमण पर्दछ, सात नम्बरमा अन्नप्राशन पर्दछ, आठ नम्बरमा चुडाकरण पर्दछ, अनि त्यसपछि नौ नम्बरमा कर्णभेद पर्दछ, दस नम्बरमा यज्ञपवित पर्दछ, अनि एघार नम्बरमा वेदारम्भ पर्दछ। भनेको वेद पढ्नु पनि हाम्रो स्वर संस्कार मध्येमा पर्दछ। बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेको गोदान गर्नुपर्दछ, तेह्र नम्बरमा समवर्तन गर्ने, चौध नम्बरमा विवाह, त्यसपछि पन्ध्र नम्बरमा विवाहाग्नि परिग्रहण गर्नुपर्दछ, सोह्र नम्बरमा तेजाग्नि संग्रह गर्नुपर्दछ, यानि कि अन्त्येष्टि सोह्र नम्बरमा पर्दछ। हाम्रो सोह्र संस्कार मध्येमा हाम्रो विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा। अब तपाईँले जान्नुभएको कुराहरू चाहिँ है त, एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ तपाईँले, है? एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ। अनि अर्को चाहिँ तपाईँको चाहिँ नामाकरण, त्यसपछि नडान गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ, त्यसपछि अन्नप्राशन भनेको भात खुवाइ गर्ने कुरा बुझ्नु भएको छ, होइन त? त्यसपछि कर्णभेद भनेको कान छेन्ने हो, त्यो चाहिँ है, त्यो पनि तपाईँलाई थाहा छ, तर कर्णभेद भन्ने कुरा थाहा थिएन, कान छेन्नु पर्छ भन्ने कुरा थाहा थियो, हो कि होइन? जस्तै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो, है चूडाकरण पनि तपाईलाई थाहा थियो, एक कपाल खौरिने चूडाकरण गर्ने छेवड गर्ने पनि थाहा थियो तपाईलाई, हो कि होइन? त्यसपछि यज्ञपवित जैन लाउनुपर्छ, व्रतबन्ध गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई, हो कि होइन? अब वेद पढ्नु पर्छ, जस्तै व्रतबन्धमा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ क्या बटुकीहरूलाई, तर एउटा दुईवटा मात्रै पढेर होइन, अनि त्यसपछि व्रतबन्धमा के भन्छ भन्दा ल माताजी म त अब काशी जानु पर्यो, बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ भएन, काशी बनारस पनि बाबुहरू भागेर जानुहुन्छ अनि मामाले चाहिँ फकाएर लिएर आउनुहुन्छ, ल भान्जा बाबु म बिहा गरिदिन्छु यहीँ बस्नुपर्छ, दुरीले मिठो मिठो पकाएर खान दिन्छन् यहीँ बसेर पढ्नुपर्छ भनेर मामा श्रीले फकाएर लिएर आउनुहुन्छ नि, त्यो त तपाईँलाई थाहा छ नि, हो यसको अर्थ त्यो हो, तपाईँलाई यसको अर्थ थाहा नहुन सक्छ, त्यो मैले भनिदिएँ है। जसले गरी चाहिँ तपाईँको चाहिँ अर्को एउटा तपाईँलाई के थाहा थियो, विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई, अनि त्रेताग्नि संग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई अहिले आयो हामीले, तर त्यो त्रेताग्नि संस्कार होइन कि अन्त्येष्टि भन्ने कुरा पनि थाहा थियो तपाईँलाई विशेष गरी यो तपाईँलाई स्वर संस्कारको विषयमा पनि जानकारी, स्वर संस्कारमा के पर्दछन्, स्वर संस्कारमा के पर्दछन् यसको व्याख्या म तपाईँलाई अवश्यमेव गरेर सुनाउनेछु। विशेष गरी चाहिँ स्वर संस्कारमा के पर्दछ, स्वर संस्कार भने के हो, विशेष गरी पनि यो मै म तपाईँलाई जानकारी गराउँछु। विशेष गरी चाहिँ छोटो मिठो जानकारी लिऊँ है त यो स्वर संस्कारको विषयमा पनि, विशेष गरी एक नम्बरमा पर्छ गर्भधान पर्छ, मैले भनेको थिएँ पति पत्नीले पवित्र मन स्थिति र शुद्ध शुभ समय धार्मिक विधिद्वारा सन्तान प्राप्तिको आरम्भिक संस्कारलाई चाहिँ विशेष गरी चाहिँ हामीले स्वर चाहिँ गर्भधान भनिन्छ, शुद्ध विचार उत्तम सन्तान र पावन परिवारको ऊर्जा यसले दिने गर्दछ। त्यस्तै गरी पुंसवन भनेको चाहिँ गर्भ स्वस्थ रहोस्, बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ, यसमा चाहिँ विशेष गरी मातृ रक्षा भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ, यो पनि गर्नुपर्दछ हामीहरूले चाहिँ। अनि अर्को सीमन्त नयन संस्कार भनेर मैले भनेको तपाईँलाई, गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ, अर्थात सीमनामा रक्षा गर्ने, गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण तनाव कम गर्ने, शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ। यस्तै गरी जातक कर्म संस्कार भनेको चाहिँ शिशु जन्मिएपछि तुरन्तै हुने संस्कार, बच्चालाई शुद्धता र रक्षा दीर्घायु ज्ञानको आशीर्वाद दिने, जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई जातक कर्म संस्कार पनि भनिन्छ। नामकरण भने तपाईँलाई थाहा छ गरे शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने, नाम बच्चाको नाम राख्ने, जीवन ऊर्जाको दिशा तय गर्नेलाई पनि हामीले नामकरण भनिन्छ। यस्तै गरेर विशेष गरी निष्क्रमण संस्कार भनेको चाहिँ 3 अथवा 4 महिनामा शिशुलाई खुल्ला आकाश सूर्य किरण देखाइन्छ, विशेष गरी चाहिँ उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जोडिनु हो। अन्नप्राशन भनेको चाहिँ 6 महिनामा खीर चामल वा शुद्ध भोजन बच्चाको पाचन शक्ति शुरू भएको सूचक, भगवान अन्नपूर्णको कृपा प्राप्त गर्नेले अन्नप्राशन भनिन्छ। चूडाकरण भनेको जन्मसाथ एकै अपवित्र अवसर हट्छ भन्ने मान्यता हो, पहिलो पटक कपाल काट्ने मुन्डन गर्नेलाई विशेष गरी चाहिँ चूडाकरण भनिन्छ। कर्णवेद भनेको चाहिँ कान छिर्ने संस्कार भइहाल्छ, शारीरिक स्वास्थ्यका सूक्ष्म बिन्दु सक्रिय हुन्छन्, वैदिक अकुप्रेसर पनि हो यो विशेष गरी चाहिँ। उपनयन संस्कार भनेको चाहिँ यज्ञपवित धारण बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो, गुरु शिष्य परम्परामा प्रवेश गराउने, आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको शुरूआत गर्ने। वेदा अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्र सहित आध्यात्मिक ज्ञान प्रारम्भ, जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसले सिकाउने गर्दछ। केशान्त भने गोदान संस्कार भनेको चाहिँ किशोर किशोर अवस्थामा रूपान्तरणको संस्कार, केश कटन दान समय चरित्र निर्माणको शिक्षा, यौवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ यसमा विशेष गरी चाहिँ। समावर्तन संस्कार भनेको विद्या चाहिँ तपाईँको समाप्ति, गुरूबाट शिक्षा लिने संस्कार, विशेष गरी गुरूकुल जीवनमा जीवन समाप्त हुन्छ यो समावर्तनमा, अब समाज र परिवारमा जिम्मेवारी पूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई समावर्तन संस्कार पनि हामी भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सप्तपति र वचन अग्निदेव साक्षी राखी प्रेम कर्तव्य श्रद्धा र सहायताको प्रतिज्ञालाई विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले। अनि त्यसपछि वानप्रस्थ संस्कार गृहस्थ जीवनपछि जिम्मेवारी क्रमशः हस्तान्तरण संयुक्त परिवार नेतृत्व सन्तानलाई दिनु धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको वानप्रस्थ संस्कार भनिन्छ। विशेष गरी चाहिँ अघि मैले तपाईँलाई भनेको थिएँ नि विवाहग्नि परिग्रहण भनेको थिएँ नि मैले हो यो हो। विशेष गरी चाहिँ अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार। शरीर पाँच तत्वमा विलय हुन्छ। आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ। परिवारलाई मनोबल दिनु पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कारमा पर्ने गर्दछ। विशेष गरी चाहिँ स्वर संस्कारको साथ एक वाक्यमा भन्नुपर्दाखेरि मानव जीवनमा विशेष मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पूर्ण जीवन प्रणालीलाई नै स्वर संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराएँ। तपाईँले थाहा पाउनुभयो नि स्वर संस्कार भनेको के हो, वेदले के भन्छ है भनेको थिएँ मैले। स्वर संस्कार यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको, फेरि धेरै लामो जानकारी गराएको होइन। त्यसले गर्दाखेरि यसको व्याख्या गर्न थाल्ने हो भने त यहाँ तपाईँको दिन बित्छन् होइन। त्यही भएर अब रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी भने गराएको छु। कुनै पनि जिज्ञासा रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको विषयमा हामी अन्तिम चरणमा आइसकेका छौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ। भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजे म फेरि कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद चतुर्वेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: 97.6 MHz
5: रेडियो बिहानी। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिराको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 9860248543।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
6: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
4: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार अरुण खोला।
6: प्रोपाइटर राजेन्द्र कुमार खड्का, सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
7: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
8: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
9: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
9: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: बाबा,
10: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा,
11: सम्पर्क मोबाइल 9741031429।
12: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 8 बज्यो।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जय मसीह। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै अगाडि बढ्नेछौ। आज पनि हामी पाउलले लेखेको एफिसीको पुस्तकबाट हामी पाठ गर्नेछौ। मलाई विश्वास छ यसमा लेखिएका वचनहरू अध्ययन गर्दै गर्दा तपाईलाई पनि परमेश्वरले आज उत्साह दिनुहुनेछ। तपाईँको मण्डलीका लागि पनि यो उपयोगी हुनेछ, तपाईँको जीवनका लागि पनि उपयोगी हुनेछ। आउनुहोस् हामी अध्ययन गर्दै जानेछौ। आज हामी एबीसीको पुस्तक अध्याय दुईबाट पाठ गर्दै जानेछौ। शीर्षकमा लेखिएको छ, पुरानो र नयाँ जीवन। तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यिनैमा यस संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनेककारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दैन थियो। तिमीहरू मध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँदथ्यौं। तर बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई पठाउनुभयो अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरूले आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिप हौं। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। आमेन। प्रियहरू, मलाई विश्वास छ हामीले यति बेला पाठ गरेको खण्ड एफिसीको पुस्तक दुई अध्यायको एकदेखि हामीले दस पदसम्म पाठ गर्यौं। यसबाट तपाईँले निकै नयाँ उत्साह पाउनुभयो होला, आशिष पाउनुभयो होला भन्ने विश्वास गरेको छु। अब हामी यसको गहिरो अध्ययनमा अगाडि बढ्नेछौ। यहाँ शीर्षकमै नै बताइएको छ कि पुरानो जीवन र नयाँ जीवन। वास्तवमा यो खण्डले स्पष्टसँग तपाईँ हामी जसले येशूलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौ, हाम्रो जीवन पहिले कस्तो थियो र जब हामीले येशूलाई विश्वास गर्यौं त्यसपछि हाम्रो जीवन के भयो अथवा कस्तो हुनुपर्दछ भन्ने बारेमा यहाँ बताइएको छ, चर्चा गरिएको छ। शुरूमा हामीले हेर्न सक्दछौं कि हामी कस्ता थियौं। जसले येशूलाई विश्वास गरेको छैन, जसले उहाँमाथि आफ्नो पापको पश्चाताप गरेर उहाँलाई आफ्नो पाप छुटकारा गर्ने मसीह भनेर, उद्धारकर्ता र मुक्तिदाता भनेर विश्वास गरेको छैन अथवा थिएन, त्योभन्दा पहिले हामीले वास्तवमा हाम्रो पाप क्षमा कहाँ हुन्छ भन्ने कुरा नै हामीले जानेका थिएनौ। हामी त अन्धकारमा थियौं। प्रियहरू, हाम्रो मुक्ति र उद्धार कसरी हुन्छ भन्ने कुरा हामीलाई जानकारी नै थिएन, हामीलाई केही कुरा थाहा थिएन। शुरूआत हामीले हेर्ने हो भने जब आदिमा परमेश्वरले मानव जाति सृष्टि गर्नुभयो, आदम र हब्बाद्वारा मानव जातिको शुरूआत भयो, तर उनीहरूको अन्याज्ञाकारिताका कारणले गर्दाखेरि संसारमा पाप आयो। आदमबाट संसारभरि मानिसहरू जन्मदै गए र अहिले हामीले हेर्नु पर्दाखेरि यति धेरै मानिसहरूको संख्या हामीले देख्दछौ कि हाम्रो जन्म अनुसार नै हामी पाप नै बोकेर हामी जन्मियौं। हामी पापी मानिसबाट नै हामी जन्मिएको कारणले गर्दाखेरि मानिसहरू कोही पनि धर्मी छैन। रोमीको पुस्तकले भन्दछ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट झुकेका छन्। हामी जन्मजातै पापी थियौं प्रियहरू, अनि हाम्रो उद्धारको लागि अब हामीले कसमाथि विश्वास गर्ने हामी जान्दैनथ्यौं। यहाँ बताइएको छ कि हामी यीशुलाई चिन्नुभन्दा पहिले पापले मरिरहेको थियौं। त्यो मृत्यु भनेको यस्तो मृत्यु हो जो संसारमा हाम्रो संसारिक मृत्यु होइन, तर त्यो अनन्त मृत्यु हो। यदि हामी त्यसैमा थियौं भने, यीशुलाई विश्वास गरेका थिएनौं भने, हाम्रो अनन्त मृत्यु अथवा नरकको मृत्यु जो चाहिँ निकै भयंकर मृत्यु हो, जो चाहिँ अनन्त मृत्यु हो, त्यो निश्चय थियो। यहाँ यसरी बताइएको छ कि संसारको रीतिमा आकाशको शक्तिको मालिकको अधीनमा अनाज्ञाकारितामा र ती सबै किसिमका कामहरूमा हामी एकपल्ट चल्दै थियौं। पक्कै पनि तपाईँ र मैले आफ्नो जीवनलाई नियाल्न सक्दछौ। जब हामीले यीशु प्रभुलाई चिनेका थिएनौं, वास्तवमा पाप के हो भन्ने कुरा पनि हामीले जानेका थिएनौं। हामी त संसारको रीतिरिवाज परम्परा भन्दै हरेक किसिमका विकृतिहरू गर्दै आएका थियौं। संसारमा जुन किसिमको चालचलनहरू मानिसहरूले चल्दथे, हामी त्यही चालचलनमा रमाइरहेका थियौं। हामीले विभिन्न किसिमका थोकहरूलाई, ती मूर्तिहरूलाई पूजा गर्दै अनाज्ञाकारितामा हामी मस्त भएका थियौं। परमेश्वरको डर र भयमा हामी चल्दैनथ्यौं। यीशुलाई विश्वास गर्नुभन्दा पहिले तपाईँ र हाम्रो जीवन पनि त्यस्तै किसिमको थियो। प्रियहरू, मसँग धेरै व्यक्तिहरू मण्डलीमा भेट हुन्छ, कतिजनाको जीवनहरू उहाँहरूको गवाहीहरू सुन्दछु। उहाँहरूले बताउनुहुन्छ कति मानिसहरू आफ्नो जीवन समाप्त गर्नतर्फ अगाडि बढेका थिए। उनीहरूमा आशा थिएन, उनीहरूमा संसारको यावत थोकहरूले गर्दाखेरि उनीहरूमा म किन यो संसारमा जन्मिए, म जन्मनको मुख्य कारण के हो, भोलि गएर म कहाँ जाने हो, उसको भविष्य मृत्युपछिको जीवनका बारेमा केही पनि थाहा थिएन। तर जब उनीहरूले येशूलाई विश्वास गरे, त्यसपछि नयाँ जीवन उनीहरूले आफ्नो जीवन जिउनुको वास्तविक अर्थ, जन्मनको वास्तविक अर्थ के हो उनीहरूले बुझेका हामीले भेटेका छौं। धेरै मानिसहरू प्रियहरू हामीले हेर्दछौ कि संसारमा जुन किसिमको चालचलन छ, संसारमा राम्रो कुरा पनि छ, धेरै जस्तो नराम्रो कुरा पनि छ। हत्या, हिंसा, व्यभिचार, विभिन्न किसिमका पापमय स्वभावहरू, पापमय कामहरू संसारमा यत्रतत्र हामीले देख्न सक्दछौ। अनि हामीले के गरिरहेका छौं भन्ने कुरा हामीलाई पक्कै पनि थाहा थिएन। वचनमा पनि त्यही भनिएको छ प्रियहरू, आकाशको शक्तिको मालिक अनुसार, संसारको रीति अनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू पनि एकपल्ट चल्दै थियौ। त्यसकारण आज तपाईँ र हामी पनि यो कुरालाई मनन गर्न सक्छौ कि येशूलाई पाउनुभन्दा पहिले तपाईँ र मेरो जीवन के थियो। प्रियहरू, हामीलाई थाहा थिएन, हामी त मरिरहेका थियौं, जसको अर्थ हो दोस्रो मृत्यु। येशूलाई विश्वास नगरेको भए, उहाँलाई विश्वास नगरिकन हामी यो संसारमा मरेको भए, पक्कै पनि प्रियहरू हामी अनन्त जीवन हामीले प्राप्त गर्ने थिएनौं। उहाँको त्यो अपार अनुग्रहमा, त्यो प्रेममा हामी रहन पाउने थिएनौं। हामीले ईश्वरलाई अथवा परमेश्वरलाई, साँचो परमेश्वर जो जीवित हुनुहुन्छ, हिजो हुनुहुन्थ्यो, आज हुनुहुन्छ अनि भोलि पनि हुनुहुनेछ, त्यो परमेश्वरलाई हामीले चिन्न सक्दैनथ्यौं। अनि न्यायको दिनमा परमेश्वरको न्याय सिंहासनका अगाडि उहाँको क्रोधको लागि हामी तयार हुनुपर्ने थियो। उहाँको दण्ड, हाम्रो पापको प्रायश्चितको दण्ड हामीले स्वयंले भोग्नुपर्ने थियो। तर प्रियहरू, म आज तपाईँलाई उत्साह दिन चाहन्छु कि वचनमा लेखिएको छ कि हाम्रो परमेश्वर निकै नै प्रेमिलो परमेश्वर हुनुहुन्छ, निकै अनुग्रही परमेश्वर हुनुहुन्छ, उहाँ दयालु परमेश्वर हुनुहुन्छ, दया गर्नमा उहाँ धनी हुनुहुन्छ, प्रेम गर्नमा उहाँ धनी हुनुहुन्छ, कृपा गर्नमा उहाँ धनी हुनुहुन्छ। त्यसकारण आज उहाँको त्यो अपार प्रेमका कारणले तपाईँ र मैले परमेश्वरमा उद्धार र मुक्ति पाएका छौं। पापमय स्वभावको कारणले, त्यो पापका कारणले हामी मर्नुपर्ने, त्यो परमेश्वरको अनन्त क्रोध हामीले सहनुपर्ने थियो, तर त्यसबाट उहाँको अनुग्रहका कारणले तपाईँ र हामी बचाइएका छौं। वचनमा लेखिएको छ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीस्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। हालेलुया। साँच्चीकै प्रियहरू, आज प्रभुको प्रेमका कारणले, उहाँको अनुग्रहका कारणले गर्दाखेरि तपाईँ र मैले मुक्ति र उद्धार पाएका छौ। हामी मरेको थियौं, हामी पापमा थियौं, हाम्रो त्यो दुर्बलताबाट हामी उठ्न सक्ने अवस्था थिएन, हाम्रो संसारमा भएका रीतिरिवाज, परम्परा, चाल चलन, कुनै पनि कार्यद्वारा धार्मिक क्रियाकलापबाट हामीले मुक्ति र उद्धार हामीले प्राप्त गर्न सक्ने थिएनौ। पावलले यही कुरा भन्दछन् कि कामले होइन तर परमेश्वरको अनुग्रहले, परमेश्वरको त्यो असीम प्रेमको कारणले गर्दाखेरि आज मानिस जातिले उद्धार र मुक्ति पाएका छन्। यो बेला म तपाईँहरूको बीचमा यहुन्नाको पुस्तक 3:16 पाठ गर्न चाहन्छु। किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन पनि पुत्रलाई संसारमा पठाउनु भएन तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। आमेन। प्रियहरू, परमेश्वरले हामी पापमय स्वभावमा, हामी पापमा फसेका मानिसहरू, उहाँलाई नचिन्ने अनाज्ञाकारी हटी मानिसहरू भए पनि परमेश्वरले हामीलाई त्याग्नु भएन, उहाँले हामीलाई त्याग्नु भएन, उहाँले हामीलाई दण्डमा पर्न दिनु भएन, उहाँको स्वर्गीय क्रोध, परमेश्वरको त्यो क्रोध उहाँले हामीमाथि खनाउनु भएन, तर उहाँले चाहिँ हामीलाई नाश गर्नको लागि नभइकन हामीलाई उद्धार गर्न र अनन्त जीवन दिनको लागि उहाँको एकमात्र पुत्र प्रभु येशू ख्रीष्टलाई यो संसारमा पठाउनु भयो कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। संसारलाई दोषी ठहराउनको लागि परमेश्वरले उहाँको पुत्रलाई पठाउनु भएन, येशू प्रभुले पनि संसारमा मानिसहरूलाई घृणा गर्नलाई, दोषी ठहराउनलाई उहाँ आउनु भएन, तर येशू प्रभुले आफ्नो जीवनभरि उहाँले मानिसहरूलाई प्रेम देखाउनु भयो। उहाँले विभिन्न किसिमका अधर्म, व्यभिचार, अनाज्ञाकारितामा रहेका ती मानिसहरूलाई पनि प्रेम गर्नुभयो। समाजले तिरस्कार गरेका व्यक्तिहरूलाई पनि उहाँले प्रेम गर्नुभयो। कर उठाउनेलाई उहाँले प्रेम गर्नुभयो। व्यभिचारी स्त्रीलाई उहाँले उनको जीवनको सार्थकता के हो भन्ने बुझाउनुभयो। संसारले छिछि र दूर दूर गरेका ती व्यक्तिहरूलाई पनि येशू प्रभुले प्रेम गर्नुभयो। दरिद्रतामा, दीनतामा रहेका ती मानिसहरूलाई प्रभु येशूले प्रेम देखाउनुभयो। किन भन्दा त्यसको उद्देश्य हरेकले नयाँ जीवन पाउन्, हरेकले आफ्नो पापबाट पश्चाताप गरून् र येशू प्रभु को हुनुहुन्छ भन्ने कुरा उनीहरूले जानुन् र उहाँतर्फ फर्कुन् र त्यो उद्धार र मुक्ति उनीहरूले पाउन् भनेर येशू प्रभु संसारमा आउनुभयो। 17 पदमा, यहाँ यहुन्नाको पुस्तक 3:17 लेखिएको छ, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन तर संसार उहाँद्वारा बाँचोस् भनेर उहाँले पठाउनुभयो। त्यसकारण प्रियहरू, आज तपाईँ र हामी कुन जीवनमा थियौं, आज तपाईँ र मलाई प्रभुलाई विश्वास गरिसकेपछि, येशूलाई विश्वास गरिसकेपछि हामीले त्यो अनन्त जीवन प्राप्त गरेका छौं भन्ने कुरा हामीले कहिले बिर्सिनु हुँदैन। प्रियहरू, तपाई हामी चाहे दरिद्रतामा हौला, तपाई हामी खाँचोमा हौला, तपाई हामी धनी हौला, तपाई हामीसँग पहिले अभाव थियो होला तर अहिले तपाई सम्पन्न हुनुहुन्छ होला, तपाई विभिन्न परिस्थितिमा हुनुहुन्थ्यो तर अहिले तपाईँमा विभिन्न परमेश्वरको आशिष अनुग्रहले तपाईँको जीवन केही फरक भएको छ होला, तपाईँ परिवर्तित जीवन लिएर अगाडि बढ्दै हुनुहुन्छ होला, तर एकपटक तपाईँले आफ्नो विगतलाई पनि सम्झिनुपर्छ। तपाईँ हामी कस्तो थियौं जब तपाईँ र मैले प्रभुको अनुग्रहलाई बुझ्यौं, उहाँको प्रेमलाई बुझ्यौं, जब हामीले उहाँमाथि विश्वास गर्यौं, हाम्रो जीवनमा के परिवर्तन आयो अनि कसका कारणले हामीले त्यो अनन्त जीवन पायौं, त्यो कुरा हामीले कहिले बिर्सिनु हुँदैन। प्रियहरू, प्रेरितको पुस्तक 4:12 म यहाँहरूको बीचमा पाठ गर्न गइरहेको छु। अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन। यसको अर्थ केवल येशूमा मात्रै मुक्ति छ, येशूमा मात्रै जीवन छ भन्ने कुरा यहाँ बताइएको छ। प्रियहरू, पापबाट क्षमा पाउनको लागि न स्वर्गमा न पृथ्वीमा कुनै नाउँ दिइएको छैन, केवल येशू नाउँमा मात्रै मुक्ति र उद्धार छ। रोमीको पुस्तक 5:8 यहाँ यसरी लेखिएको छ, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुभयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। प्रियहरू, तपाईँ हामी यहाँ वचनमा भनिए अनुसार हामी पापी थियौं, हामीले परमेश्वरको हो हामी चिन्दैन थियौं, अनि हामी पापी रहेछौ, हामी मृत्युमा रहेछौ भन्ने कुरा पनि हामी जान्दैन थियौ, तर जब येशूलाई हामीले विश्वास गर्यौं त्यसपछि हामीले ती सबै कुरा थाहा पायौं र अनन्त जीवन येशूद्वारा हामीले प्राप्त गर्यौं। येशू प्रभु संसारलाई दोषी ठहराउन होइन तर संसारलाई बचाउनको लागि आउनुभयो। यहाँ भनिएको छ कि येशू प्रभु क्रूसमा मर्नुभयो, आफ्नो प्राण उहाँले अर्पण गर्नुभयो, मानिसहरूको सबै पापहरू उहाँले क्रूसमा सदाका लागि उहाँले एकैपल्ट बलिदान दिनुभयो। हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो अनि यो परमेश्वरले मानिस जातिलाई तपाईँ र मेरो लागि देखाउनु भएको प्रेमको प्रमाण हो प्रियहरू। म फेरि एपिसीको पुस्तकमा फर्किन चाहन्छु। 2:6 यसरी लेखिएको छ, र उहाँसँग हामीलाई पठाउनुभयो अनि स्वर्गीय स्थानमा ख्रिस्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रिस्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। प्रियहरू, हामी हेर्न सक्दछौ कि त्यो स्वर्गीय स्थानमा येशूसँग बस्नको लागि, येशूसँग रहनको लागि उहाँले हामीलाई बोलाउनु भएको छ, उहाँले हामीलाई चुन्नु भएको छ। कति फरक छ प्रियहरू, हामी एक समय पापका कारणले मर्दैथ्यौं, तर हामीलाई प्रभु येशूको अनुग्रहका कारणले, प्रभुको अपार अनुग्रहको कारणले गर्दाखेरि, येशू ख्रिस्टको बलिदानमा तपाईँ र हामीले गरेको त्यो विश्वासका कारणले, उहाँको रगतद्वारा हाम्रा पापहरू हामीले क्षमा पाएका छौं। यहाँ लेखिएको छ, फेरि म एफिसीको पुस्तक 1:7 पढ्न गइरहेको छु, उहाँको अपार अनुग्रह अथवा परमेश्वरको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौ। त्यसपछि जब हामीले परमेश्वरमा उद्धार र मुक्ति पायौं, अब उहाँले हामीलाई स्वर्गसम्मै, त्यो अनन्त जीवनसम्मै उहाँले बोलाउनु भएको छ। 8 यहाँ फेरि स्पष्टसँग बताइएको छ, विश्वासका कारणले उहाँको रगतद्वारा हाम्रा पापहरू हामीले क्षमा पाएका छौं। यहाँ लेखिएको छ, फेरि म एफिसीको पुस्तक 1:7 पढ्न गइरहेको छु, उहाँको अपार अनुग्रह अथवा परमेश्वरको अपार अनुग्रह अनुसार

0: परिवर्तनको आवश्यकता पर्दथ्यो अनि आफ्नो पापको क्षमाको लागि मानिसले आफै मर्नुपर्ने हुँदथ्यो। व्यवस्था अनुसार त्यो एउटा नियम थियो प्रियहरू, साडेर गोरुको रगतद्वारा होइन तर आफ्नै रगत हामीले चढाउनु पर्ने हुन्थ्यो। त्यसको लागि हामी आफै बलिदान हुनुपर्ने हुन्थ्यो। पाप प्रायश्चितका लागि रगत बाहेक अरू कुनै विकल्प छैन भनेर व्यवस्थामा बताइएको छ र मानिसको उद्धारका लागि निष्कलङ्क एउटा पाप रहित रगतको आवश्यकता पर्दथ्यो, त्यो बलिदानको आवश्यकता पर्दथ्यो, जो चाहिँ ख्रीष्ट येशु मात्रै एउटा सिद्ध परमेश्वर जो तपाई र मेरो लागि स्वर्गबाट मानिसको चोला धारण गरेर उहाँ संसारमा आउनुभयो र हामी मर्नुपर्ने अथवा हामी बलिदान हुनुपर्ने त्यो ठाउँमा परमेश्वर स्वयं मानव भएर आउनुभयो र उहाँ बलिदान हुनुभयो। अब उहाँको रगतमाथि, उहाँको बलिदानमाथि जसले विश्वास गर्छ त्यो चाहिँ बचाइनेछ, त्यसको उद्धार हुनेछ। अनि त्यो चाहिँ हामीले गरेको कामका कारणले होइन, त्यो चाहिँ हामीले गरेको बलिदानका कारणले होइन प्रियहरू, तर येशु प्रभुको बलिदानका कारणले हामीले उद्धार पाउने हो। यहाँ बताइएको छ कि अनुग्रहबाट, विश्वासद्वारा, परमेश्वरको अनुग्रहबाट अनि येशु ख्रीष्ट माथिको विश्वासद्वारा हामीहरूले उद्धार पाएका छौं। अरू कुनै कुराले होइन प्रियहरू। आज यो संसारमा विभिन्न कुराले उद्धार र मुक्तिका लागि यो हुनुपर्छ, त्यो हुनुपर्छ, यस्तो गर्नुपर्छ, त्यो गर्नुपर्छ, अनेक किसिमका नियमहरू, नीति नियमहरू, विभिन्न किसिमका धार्मिक विधि विधानहरू हाम्रो बीचमा प्रशस्त मात्रामा देख्न सक्दछौ। तर बाइबलले स्पष्टसँग बताउँदछ कि मुक्ति र उद्धार परमेश्वरको अनुग्रहद्वारा र येशु ख्रीष्टमाथि गरेको हाम्रो विश्वासद्वारा मात्रै हामीले प्राप्त गर्दछौ। अनि यो विश्वास अनि यो मुक्ति र उद्धार चाहिँ हामी आफैबाट होइन, तर यो त परमेश्वरको वरदान हो, वचनमा स्पष्टसँग बताइएको छ। त्यसैले प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु, यहाँ हामी यी सबै कुराहरू जानिसकेपछि तपाईँ र हामी अब सामान्य व्यक्ति होइनौ। तपाईँ र हामीलाई परमेश्वरले विशेष महत्वको साथमा चुन्नु भएको छ। यति धेरै बलिदान, यति धेरै कष्ट उहाँले सहनु भयो तपाईँ र मेरो लागि। अब यो कुरा हामीले बुझिसकेपछि प्रियहरू, तपाईँ र मेरो जीवन अब एउटा परमेश्वरको धार्मिकताका लागि हुनुपर्दछ। उहाँको लागि असल किसिमको काम गर्नको लागि तपाईँ र हामीलाई प्रभुले चुन्नु भएको छ। यो कुरा यहाँ लेखिएको छ, एफेसीको पुस्तक 2:10 लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिपहरू हौं। प्रियहरू, तपाईँ र हामी अनुग्रहद्वारा हामी बचाइएका छौं। हामीले केही गर्नु परेको छैन। अब हामी हात बाँधेर बस्ने होइन। त्यो कुरालाई बुझेर प्रियहरू, हामी संसारमा एक अर्कालाई प्रेम गर्ने कुरामा, एक अर्कालाई वास्ता गर्ने कुरामा, संसारमा असल कामहरू गर्नको लागि तपाईँ र हामीलाई प्रभुले बताउनु, तपाईँ र मलाई उहाँले चुन्नु भएको छ। त्यसकारण प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु आजको यो समयमा। तपाईँ विशेष हुनुहुन्छ। तपाईँलाई परमेश्वरले एउटा विशेष उद्देश्यका साथमा चुन्नु भएको छ र तपाईँबाट निकै आश्चर्यपूर्ण कामहरू उहाँले गर्न खोजिरहनु भएको छ। तपाईँको जीवनबाट धेरै असल कामहरू उहाँले गर्न खोजिरहनु भएको छ। त्यसका लागि तपाईँ बनाइनु भएको छ। के तपाईँ यी सबै कुराहरूको लागि उत्साहित हुनुहुन्छ? के तपाईँ तयार हुनुहुन्छ? परमेश्वरको योजना, उहाँको उद्देश्य अनुसार अगाडि बढ्न तपाईँ तयार हुनुहुन्छ? आजै तपाईँ यो विषयमा प्रार्थना गर्नुहोस् र अगाडि बढ्नुहोस्। प्रियहरू, म उत्साह दिन्छु कि तपाईँले आफूले आफूलाई एकचोटि निहाल्नुहोस्। परमेश्वरले तपाईँ र मलाई कति धेरै प्रेम गर्नु भएको रहेछ भन्ने कुरा मलाई लाग्छ तपाईँले आजको वचन अध्ययन गरिसकेपछि बुझ्नुभयो। अब बाँकी जीवन तपाईँ परमेश्वरको निम्ति, परमेश्वरको लागि, उहाँको इच्छा बमोजिम आफ्नो जीवन बिताउनलाई निरन्तर अघि बढ़िरहनुहोस्। म यही उत्साह तपाईँलाई दिन चाहन्छु। आजको वचन अध्ययनबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलगण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
6: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
9: 97.6 मेगाहर्ज रेडियो बिहानी।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
4: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेम नला विश्वासी चमक बसुगो। रंगला बोलावट महत्वपूर्ण मुला जयमसी तथा नमस्कार लासो फ्याफुला स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अङ्क 90 रङ्गनी स्वागत मुला नियोग तामाङ परमेश्वर रङ्गला लुइला लागिरी तुखलाप शुभा बलवाट लानन महत्वपूर्ण मुला ख्रिस्टला शरीरी रङ्गला लानन आवश्यकता मुला यदि परमेश्वर से रङ्गला लागिरी योजना लसुभ गे आलुसुनी विषम ख्रिस्टला शरीर द देन मात्र हानि दोला नन्द रङ्गला आवश्यकता मुला हाइमाई नोन रङ्गला बारी फरक सोच दिव छनोट थलसुगो सन्दोसे रङ्गला रङ्गला अद्भुत गेदा मोसेवाला अर्थ रङ्गला गे सन्दो हाइमाइला भन्दा च्याङ्न शक्तिशाली वा महत्वपूर्ण आरिबिबा अहिन्बा मि गदे सामान्यतय मन्त्री रब्सी माइक्रोफोन री पाङ्मा गदे प्रशंसा लस्युला तसै परमेश्वर जे पर्दा लिच्छा रोला मि गदेला लागि याङसे लावा बेनान गेला स्वीकार लदोला समाचार मिडिया से हाइमाई रिपोर्ट अलावरी हमला तसै परमेश्वर से रङ्गला खातिरी रेकर्ड थानमन मुस्युला देन परमेश्वरला पुरस्कार चु लुइरी रङ्सी याङबरी हाम्बा हाजीबाई एन ट्रफी भन्दा देन तला वर्णवास थेरङमा मिला उदाहरण हिन्बा जोदा क्रिस्चियन गरेस सामान्यतया ध्यान आपिन्ब मुला यद्यपि ख्रिस्टला शरीरी थेला प्रभाव लालन गेन मुबा थेसे कमजोर गरेला ख्याल थानमुला थेन्दि खाचोरी प्रतिभ गरेला रो लमुला प्रेरित 9:26-27 साउल यर्सलेमरी खमहेन्ज थेरी मुबा चेला यसुला चेला गरिदेन छ्याम दिग बई मैजी तर थेनी गरेसे थे यसुला चेला हिन्न बिसी विश्वास अतबासे तमा साउल म्राङसी जम्मन लुङजी तर वर्णबासे मूल चेला गदे मुबा ग्लारी साउल दा रङदेन छ्याम नोन बोर्सी ओछे सालसी प्रभुदा ग्याम्री माङमा देन प्रभुसी सुङ्ब तामला बारेरी पङ्जी थेरङ लसिन दमस्कश्री आलोङ नन यसुला बारेरी थेना लजी विवत्ताम वर्णवासे थेने गदेदा पङ्सी पिन्जी पावलसे ख्रिस गदेदा सताप लभा मि गदे ग्याम रङला तिङदा यसुला समर्पित चेलारी परिणत लभा तिगै दुई लिच्छ चु घटना ताजी तसै यरुसलेमले हाजीबाई नोन ख्रिस्टे पावल दा थेलिछला गल्ती गरेर लागि क्षमा लबरी तयार अरिमुबा थेनी गदेसी थेदा अस्वीकार लजी वर्णवाद जेखेन अपवाद मुबा जब बेनांसे पावला बलग्याम देन सेवकारी संकालाजी बर्मास थेनी कदेला विचारला विरोधरी निजी सन्दो हरंगलसी हिम्मत आलाबाव दुई थेसी पावला पछेरी पंजी पावला सेवकाई तिबारी बर्मासी महत्वपूर्ण भूमिका क्लांगबा मुबा बर्मासे पावला लुइरी फाल्ला जास लजी थेने थेसी रंग नोन नुआंगरी मुबा परमेश्वरला आत्माला ताम न्यान्जी देन थेनन कारण से थेदा यरुशलेमले नेतृत्व नच्छ पावलला पछरी छेबारी प्रेरित लजी प्रेरित एघार अधेला चौबिस पच्चिस बर्नबास परमेश्वर आत्मा से प्रिंग देन विश्वासरी बर्नबास परमेश्वर आत्मा से प्रिंगबा देन विश्वासरी कोंगबा ज्यावा मी मुबा खेदबासलमा लानान निगदेसे प्रभुदा विश्वास लजी जमेहन से बर्नबास साउलदा माई बारी टाटस विवश शहर निजे जब रंग लुइला बारी तांगमादेन उत्साहित मुसुला तु संक्रमक आजवा तामुला थे बर्नबास मुबा जब कोठा नंगरी वंगमुला रंग से थेला लिरी तांगमा प्रकट तबा मंग मंगबरी हमसुला थेसे रंगला वरीपरी श्वासी एक्लो महसूस लबगा देदा परमेश्वरला मायाला बारी शोभा लामुला थेन्दे ख्रिस्ट येशु ग्याम थेनी गदेला लुई ब्रेवर ग्याम विजयरी परिणत तबरी हमला बिसी सिकाब लसिउमुला देन री देन ताम पाङ लिचा निगदेसे ज्ञानुपान देन हेर्चा महसुस लामुला स्पोर्ट लाइट याकरकी जज ग्ला हिन्दा जुन सजिनोन धीर ताबा ग्ला डोमुला तसै पृष्ठभूमि परमेश्वरला निगदेदा माया लबरी देन सेवा लबरी सेम लबगदेला लागरी हाइमा दमन ग्ला तामुला रङला लुई से देन भिडी हाइमा प्रभाव पारदिबारी अहम तसै रङदा कृष्ण शरीरी ज्ञान प्रभाव पारदिबारी परमेश्वर द आत्मिक रूपी तयार लसुबा मुला परमेश्वर से रङदा पिन्सुबा प्रतिभा देन क्षमता गदे विकास तसेला छनोट लसुगो रङला सेवाला आवश्यकता तबगदेला हेरचा लसुगो प्रतिभा देन क्षमता द प्रयोग लसुगो हालासी चुदा मोसेबा वा कदर अलासैनन चु लाभ छनोट लसुगो आमेन रङिला जीवन परमेश्वर जी प्रशस्त आशिष दिन्छु गई प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी न्यान्छुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङिला केही प्रतिक्रिया सल्लाह सुझाव मुसाम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98 6 85 53 339 धन्यवाद हस् त त्यो समय रिङ बिदा दाजी रङ्गी छङमदानु जय मसी नमस्कार
0: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 MHz
1: लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102-524-70 असेम 98511-87-882 फोन सिङजिम सेगो है रोमा
2: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: 97.6 MHz
3: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 9 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसनाङ्गी गाइडको नम्बर 10 सीताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेको छ नि। म
6: रामराजीपुर कल्याणपुर भन्छ न, तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ। त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा सहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा। फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि

0: सुविधा न मुबा क्रन्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम तंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिन्जिम सेगो है रोमा।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 98141-67764 98141-67764।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: No! No! No!
1: Radio Bihani, 97.6 MHz.
2: Buddy, hear it? Lau.
3: Aha, what did I remember Mongasutra? Kabata Lago.
2: Kabata no ne? Moide, did you buy any Sunsari Gargana with Dugbata Lago ne?
3: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
4: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
5: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
5: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
5: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
6: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409334

0: No! No! No!
1: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भक्कर पैसा दिएको हैन?
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइराछ, हजुरलाई के थाहा?
3: हैन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
3: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141667764, 98141667764।
8: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
8: होइन, के भन्छ, कसरी नि?
9: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
8: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580810।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइराछ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
3: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 9860258543।
8: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।

0: रहन्छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुनसादी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेजू नमस्कार है।
2: नमस्कार नमस्कार मेजू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजू। अनि बधाईले मात्रै त पुग्दैन है मेजू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेजू म त बिहेमा आउँदिन होला।
2: ल मेजू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेजू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेजू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: आउन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
3: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
3: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
4: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
5: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानी सुविधा न मुभा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
6: ओहो होइन के हो, अझ हातमा सुनको औठी पनि?
7: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
6: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
7: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
6: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
7: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
6: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
8: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
1: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, एमाले चोकबाट
2: छगर तल
1: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861705544 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
10: छैन सर के सोचिरहनु भएको छ
1: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
10: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9800888778

0: रेडियो बिहानी 97.6 MHz।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल युपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 97 437।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपीएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
8: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
8: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला? साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
8: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै, प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट
9: सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
10: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
11: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
10: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
11: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
10: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
11: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
10: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
12: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
13: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा भोले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851187882 फोन सिङ्जिम सेगो है रोमा।
14: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
14: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
15: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरो।
16: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
17: वैदिक आयुर्वेद सेवा प्राली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934
15: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमाने फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
16: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छु भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
17: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934

0: रेडियो बिहानी 97.6 MHz
1: लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिनी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिन सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिंगजिम सेगो है रोमा
2: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
3: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
2: इट्स 12 PM हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गण्डकी प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिँदै बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस।
0: आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित, भोलिको बैठकमा प्रश्नोत्तरका लागि प्रधानमन्त्री उपस्थित हुने।
1: फोहोर व्यवस्थापनमा अवरोध आएपछि मेयर्स फोरमको आकस्मिक बैठक, सिस्टोलका स्थानीयको माग सम्बोधनको लागि प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय।
0: अमेरिका र क्यानाडा बीचको सम्बन्ध थप चिसिँदै अटो क्षेत्रमाथि 50% कर लगाउने ट्रम्पको घोषणा।
1: र इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीको विजय शुरूआत, फुलहम 3-2 गोल अन्तरले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्न छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेग फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। गण्डकी प्रदेशमा सहभागी गण्डकी प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। आज बिहान बसेको एमाले संसदीय बोर्डको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एमाले सांसद सुधीर पौडेलले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। यद्यपि संसदीय दलका नेता खगराज अधिकारीले भने समर्थन फिर्ता लिने खबर मीडियाबाट मात्र थाहा पाइरहेको प्रतिक्रिया दिनुभएको छ। बोर्डले गरेको निर्णय संसदीय दलले स्वीकार गरेपछि निर्णय लागू हुनेछ। पौडेलका अनुसार सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय बोर्डले गरेको छ। गण्डकीमा अहिले एमालेको समर्थनमा कांग्रेसका सुरेन्द्र राज पाण्डेको नेतृत्वमा सरकार छ। साउन 9 गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएको थियो। त्यही अनुसार एमाले समर्थन फिर्ता लिएको हो। 59 सदस्यीय प्रदेशसभामा कांग्रेस एक्लैसँग 27 सांसद छन्। एमालेसँग 22 र नेकपासँग सभामुख सहित 7 सांसद छन्। दीपक मनागेको सांसद पद निलम्बनमा छ। सरकार बनाउन 30 सांसदको समर्थन आवश्यक रहनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टीसँग 2 र नेपाल समाजवादी पार्टीका 1 सांसद छन्।
1: मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनको लागि बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। हिजो दिनभरका प्रयास असफल भएपछि बैठक आज दिउँसो 4 बजेको लागि सारिएको हो। हिजो दलहरूबीचको आन्तरिक किचुलो लगायतका कारण विश्वासको मत लिने वातावरण नबनेपछि बैठक पटक पटक सार्दै स्थगित गरिएको थियो। सत्तारूढ़ गठबन्धनभित्रकै असन्तुष्टि, राप्रपा भित्रको विवाद र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधको चेतावनीले हिजोको बैठक बस्न सकेको थिएन। एमालेबाट मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात 53 सांसदको समर्थन आवश्यक छ। तर सत्ता साझेदार नेकपाका 7 सांसद प्रदेशसभा बैठकमा अनुपस्थित रहने देखिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री थापा मगर नेतृत्वको सरकार गठनको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै प्रदेशसभा बैठक सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएको थियो। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री नियुक्ति विरूद्ध सर्वोच्च अदालत पाटन हेटौँडा इजलासमा उत्प्रेषण परमादेश सहितको निवेदन दिएको र अदालतले कारण देखाओ आदेश जारी गर्दै 10 भदौमा छलफलको लागि दुवै पक्षलाई बोलाएको आजको बैठक सुचारू हुने सम्भावना न्यून छ।
0: आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। दिउँसो 1 बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। स्रोतका अनुसार सभामुख डोल प्रसाद अरियालको स्वास्थ्यमा समस्या देखिएको र पारिवारिक समस्याका कारण बैठक स्थगित गरिएको हो। अर्को बैठक भोलि दिउँसो 1 बजे बस्ने भएको छ। भोलिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री शाहले पनि संसदमा आउने जानकारी गराइसक्नु भएको छ। यद्यपि कालो चस्मा लगाएर नआउन सभामुखले निर्देशन नै दिनु परेपछि शाहले भने अस्पतालको रिपोर्ट समेत पेश गरी कालो चस्मा लगाउनु बाध्यता रहेको खुलाउनु भएको छ। संसद सचिवालयका अनुसार प्रधानमन्त्रीलाई रासोपाका 3 सहित 11 सांसदले प्रश्न सोध्नेछन्।
1: यसैबीच राष्ट्रिय सभाको बैठक केही समय बसेर एक साताको लागि स्थगित गरिएको छ। बिहान सभा 10 बजे शुरू बैठकमा समसामयिक विषयमा सदस्यले सरकारको ध्यान आकर्षण गराएका छन्। आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्। सदस्य खम्ब बहादुर खातीले बाजुरा जिल्लामा स्वास्थ्य कर्मी पठाउन सरकारसँग माग गर्नुभयो। सदस्य गीता देवकोटाले बालिकामाथि हुने बलात्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिनुपर्नेमा जोड़ दिनुभयो। यस्तै सदस्य महन्त ठाकुरले बालिका बलात्कारको घटनामा दुःख व्यक्त गर्दै दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन माग गर्नुभयो। सदस्य मीना सिंह राणाले महिला तथा बालबालिकामाथि हुने हिंसा चुनौतीपूर्ण बन्दै गएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सदस्य जगत तिमल सिन्हाले 21 दूतावासमा राजदूत नहुँदा समस्या भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सदस्य धर्मेन्द्र पासवानले रौतहटको लाल बकैया नदी नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएको छ।
0: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयलाई लिएर आज काठमाडौँ उपत्यका मेयर्स फोरमको आकस्मिक बैठक बसेको छ। आज बिहान बसेको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायत समसामयिक विषयमा ध्यान आकर्षण गराउने निर्णय गरेको छ। पटक पटक फोहोर व्यवस्थापनका विषयमा आन्दोलन हुने गरेकोमा पछिल्लो दिन सिस्टोलका स्थानीयले फोहोर बोक्ने गाड़ीमा अवरोध पुर्याउँदै अल्टिमेटम दिएपछि आज काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख उपप्रमुख गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौँ उपत्यका मेयर्स फोरमको आकस्मिक बैठक बसेको थियो। बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन लगायत विषयमा छलफल गर्ने निर्णय भएको छ। यही भदौ 5 सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आस्तिका तामाङबाट भएको व्यवहारप्रति समेत बैठकले घोर आपत्ति जनाएको छ। उक्त विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा ध्यान आकर्षण गराउने फोरमले जनाएको छ।
1: 18 संस्करणको नाडा अटो शो 2026 काठमाडौँको भ्रेकुटी मण्डपमा आजदेखि शुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले आयोजना गरेको अटो शोको उपराष्ट्रपति राम सहाय प्रसाद यादवले उद्घाटन गर्नुभयो। शोमा दुई पाङ्रे, चार पाङ्रे तथा व्यावसायिक सवारी साधनका गरी 53 ब्राण्डको सहभागिता रहेको छ। ती ब्राण्डले 1.5 दर्जन भन्दा बढ़ी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन्। यस पटकको अटो शोको मुख्य आकर्षण मध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कूटर P2 पनि रहेको आयोजकले जनाएको छ। प्रदर्शनी स्थलमा मेड इन नेपाल मेड फर नेपाल पेभिलियन राखिएको छ, जसमा नेपालमा उत्पादन वा एसेम्बल भएका सवारी साधन तथा अटोमोबाइल सामग्री प्रदर्शनमा राखिएका छन्।
0: आर्थिक मन्दी लगायतका कारणले मध्य प्रदेशमा 1,000 बढ़ी उद्योग बन्द भएका छन्। गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्यतर्फका 1,938 उद्योग व्यापार बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उद्योगतर्फ 821 र वाणिज्यतर्फका 1,117 गरी 1,938 उद्योग व्यवसायको लागत कट्टा भएको छ। गत आर्थिक वर्ष 2082-83 7,540 उद्योगको नवीकरण भएको छ। नयाँ उद्योग तथा वाणिज्य दर्ता नवीकरण लगायतका शीर्षक बाट 5,26,49,562 राजस्व संकलन भएको सूचना अधिकारी महत्वले बताउनुभयो। विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पूँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ़नु लगायतका कारणले उद्योगहरूको लगत कटाउने संख्या बढ़ेको उहाँको भनाइ छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पोखरा महानगरपालिकाको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क क्षेत्रमा बसोबास गरेका मध्ये सुकुम्बासीमा 325 परिवार भूमिहीनका रूपमा सूचीकृत भएका छन्। 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। उडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधन गरी प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। वडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिन पछिको अन्तिम विवरण वडा समिति समक्ष सिफारिश गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिश सहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको छ। महानगर प्रमुख आचार्यले अन्तिम विवरण टुंगो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिश गरी पठाइने छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटो क्षेत्रमाथि कर दोब्बर बनाउने चेतावनी दिनुभएको छ। कार, ट्रक र अटो पार्ट्समा यसअघि 25% कर लाग्दै आएकोमा ट्रम्पले अब 50% पुर्याउने चेतावनी दिनुभएको हो। उहाँका अनुसार नयाँ ट्यारिफ आगामी जनवरी 1 लागू हुनेछ। अमेरिका र क्यानाडा बीच व्यापार सम्बन्धी वार्ता समाप्त भएको र दुई देशबीच तनाव बढ़िरहेका बेला ट्रम्पको यस्तो धम्की आएको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको पछिल्लो कर धम्कीलाई अप्रत्याशित नभएको बताउनुभएको छ। उहाँले ट्रम्पमाथि क्यानाडाको अटो उद्योगलाई समाप्त पार्ने प्रयास गरेको आरोप पनि लगाउनु भएको छ। कार्नीले यदि अमेरिका सही दृष्टिकोणका साथ वार्ताको टेबलमा फर्कन्छ भने क्यानाडा पनि वार्ता पुनः शुरू गर्न तयार रहेको बताउनुभयो। यसअघि भएको एक वार्तामा अमेरिकी अधिकारीले क्यानाडाले कुन कुन देशसँग व्यापार सम्झौता गर्न सक्छ भन्ने विषयमा सीमा तय गर्नुपर्ने प्रस्ताव गरेका थिए, जुन क्यानाडाले अस्वीकार गरेको थियो। उता अमेरिकी अधिकारीहरूले पनि वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवार ठहराएका छन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सोमबार सीएनबीसीसँगको कुराकानीमा क्यानाडाको तर्फबाट थप मागहरू राखिएको बताउनु भएको छ।
1: र अब खेल समाचार। इंग्लिश प्रिमियर लीग फुटबलको नयाँ सिजनमा चेल्सीले विजयी शुरूआत गरेको छ। गैराती सम्पन्न खेलमा चेल्सीले फुलहमलाई 3-2 गोल अन्तरले पराजित गरेको हो। चेल्सीले खेल शुरू भएको 31 सेकेण्डमै जाओ पेड्रोको गोलबाट अग्रता लिएको थियो। कोल पाल्मरको पासमा पेड्रोले गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए। फुलहमका जोसुआ किङले 23 मिनटमा गोल गर्दै खेल 1-1 को बराबरीमा ल्याए। तर पहिलो हाफ सकिन 4 मिनट अघि मोर्गान रोजर्सले गोल गरेपछि चेल्सी 2-1 अघि बढ़्यो। दोस्रो हाफ शुरू भएको केही मिनटमै कोल पाल्मरले 49 मिनटमा गोल गर्दै चेल्सीको अग्रता 3-1 बनाए। फुलहमका गोन्जालो गार्सियाले 54 मिनटमा गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल हुन सकेन। यो जितसँगै चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोले प्रिमियर लीगमा आफ्नो पहिलो खेलमै 3 अंक हासिल गरेका छन्। चेल्सीका तीनै अग्रपंक्तिका खेलाड़ी जोआओ पेड्रो, मोर्गान रोजर्स र कोल पाल्मरले गोल गरेका थिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गण्डकी प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिँदै बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस।
0: आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित। भोलिको बैठकमा प्रश्नोत्तरका लागि प्रधानमन्त्री उपस्थित हुने।
1: फोहोर व्यवस्थापनमा अवरोधता आएपछि मेयर्स फोरमको आकस्मिक बैठक। सिस्टोलका स्थानीयको माग सम्बोधनको लागि प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय।
0: अमेरिका र क्यानाडा बीचको सम्बन्ध थप चिसिँदै अटो क्षेत्रमाथि 50% कर लगाउने ट्रम्पको घोषणा।
1: र इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीको विजयी शुरूआत। फुलहम 3-2 गोल अन्तरले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: लस्तो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी संपर्क नंबर चाहि 01052470 असेम 98511 87882 फोन सिंजिम सेगो है रोमा
2: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल 98511 87882 फोन सिन्जिम सेगो है रोमा

0: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915519।
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस्तो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम चमटार की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा भोले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिंग सिंगबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: रेडियो बिहानी 97.6 MHz
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
5: 98511 87882 गल्छी बजारको लागि 01041316 र 920 बजारको लागि 98512049 90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 98604258 43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062686 र 9810323754।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: बाबा बाबा म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
2: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454। 9861705454।

0: लस्सो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहर दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असिम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98141 97 97 13 र 98139159
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: रेडियो बिहानी 97.6 मेगाहर्ज
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
8: सम्पर्क मोबाइल 97141031429
9: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
10: होइन के भयो किन एक्लै गनगन गरिरहे
9: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
10: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
9: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
10: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
9: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 98141725042 98160266611 र 01052542
11: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 98141667064 98141667064
12: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सकि अर्को काम आई लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
13: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
14: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
13: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
11: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
13: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
11: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11 9849-2431-11।
15: रेडियो बिहानी 97.6 MHz।
16: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
13: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
16: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
13: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
16: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
17: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470
16: 9851-87-882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
18: बाबा बाबा, म टाढो स्कुल जान्न।
19: म पनि स्कुल जान्न मम्मी।
20: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
21: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
20: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
16: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
17: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
16: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
17: काठमाडौँ जाने बाटोपट्टि।
16: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
17: 9861-7045-47
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। अस्पतालको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
22: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
23: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल युपी भिसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त
24: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
25: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल युपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
26: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
25: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010-590-93 सम्पर्क गर्नु होला नि।
23: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
27: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला।
28: होइन सर के सोचिरहनु भएको छ।
27: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो। यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला।
28: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
29: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
27: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
30: रेडियो बिहानी समय संकेत यति बेला दिउँसोको 1 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
2: है मेज्यू। म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।

0: बाबा बाबा म टाढो स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुट केस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।

0: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
4: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
5: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
6: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
7: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
7: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
0: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843007433 र 010590093 सम्पर्क गर्नु होला नि
6: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ

0: केटाजौ आफै उताजौ आफै खैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला

0: लस हे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहिने रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
5: छैन सर के सोचिरहनु भएको छ
4: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
5: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
5: छैन सर के सोचिरहनु भएको छ
4: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
5: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।

0: दादा दादा म चाहे स्कूल जान्न
1: म पनि स्कूल जान्न मम्मी
2: सुन्नु भयो छोराछोरी दुवैजना स्कूल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
3: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
2: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
5: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705454

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घर गहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
1: ल स्टुडियो हरि आर्ट सुनचादी पसल।

0: भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गलगहनाहरू बनाइन्छ नि।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
0: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203314 र 9860571266।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
10: 9861705447।
11: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
12: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
11: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
13: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 9850-89-394।
14: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन

0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिमनी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, झन् त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: है मेज्यू म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टंकेश्वर ग्रुपबाट सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिमनी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चंकेश्वर इन्टरप्राइजेस
5: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: मैले गहना लिएर थिएँ,
7: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
6: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
7: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
8: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
8: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल।

0: दादा दादा म चाँडै स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छगर तल,
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
5: 9861975447।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
7: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
8: रेडियो बिहानी 97.6 MHz।
9: रेडियो बिहानी समय संकेत, यति बेला दिउँसोको 3 बज्यो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तातो पानी नाका 47 वर्षपछि सिरिया अमेरिकाको आतंकवाद सूचीबाट हट्यो। इरान, उत्तर कोरिया र क्युबा गरी अब तीन देश मात्र बाँकी। इरान विरूद्ध अहिलेसम्मकै सबैभन्दा कड़ा अमेरिकी प्रतिबन्ध। र एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित। आसिफ शेखको शतक, अर्जुन कुमार 61 रनमा नट आउट।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। 11 सांसदले भोलि संसदमा सोध्नेछन् प्रधानमन्त्रीलाई प्रश्न सम्बन्धी खबरबाट। भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ, जहाँ प्रधानमन्त्री बालेन शाहलाई 11 सांसदले प्रश्न सोध्ने भएका छन्। संसद सचिवालयका अनुसार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बासकोटा, कृष्णहरि बुढाथोकी र अमरेश कुमार सिंहले प्रश्न सोध्दै हुनुहुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्नुहुने भएको छ। नेकपा एमालेका प्रमुख सचेतक एनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुन र परमेश कुमार हमालले प्रश्न सोध्नुहुनेछ। श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क राज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबू ओलीले पनि प्रश्न सोध्नुहुनेछ। प्रश्न सोध्ने सांसदले प्रश्न सोध्न चाहेको र के प्रश्न सोध्न चाहेको हो त्यो संसद सचिवालयमा दर्ता गरिसकेका छन्। यसअघि भदौ 1 प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्याल डीपीले प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोक्नु भएको थियो। यता प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालय पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभयो। यसअघि सभामुख डोलप्रसाद अर्याल डीपीले कालो चस्मा नलगाउन राजनैतिक प्रमुख सचेतक र सचेतकहरू मार्फत सांसदहरूलाई भन्नुभएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। निवेदनमाथि 11 भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। देउवा समूहको वारेस भएर अधिवक्ता श्रवण कुमार देवले निवेदन लिएर जानुभएको थियो। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्ता दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ। अब पुनरावलोकनको मुद्दा को टुंगो नलाग्दासम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गर्दै देउबा समूहले निवेदन दिएको थियो। नयाँ बानेश्वर चोकमा आज ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात भएको छ। ड्यूटीमा खटिएका महिला तथा पुरूष प्रहरीमाथि नै आक्रमण भएको हो। आक्रमण गर्ने जुम्ला घर भएका 37 वर्षीय राज कठायत नाम गरेका युवकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान शुरू गरिएको छ। सड़क सचेतना जगाउँदै जथाभावीबाट बाटो काट्नेलाई आकाशे पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको थियो। सो क्रममा कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री पालेन शाहलाई भेटेर फोहोर व्यवस्थापनका विषयमा अवगत गराउने भएको छ। आज बसेको उपत्यका मेयर्स फोरमको बैठकले प्रधानमन्त्री शाहसँग जति सक्दो छिटो भेटघाटको समय मिलाएर फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतमा ध्यान आकर्षण गराउने निर्णय भएको फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी गराउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायको मनोबल पछिल्लो 26 वर्ष यताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताउनु भएको छ। 18 नाडा अटो शो 2026 को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, मेरो 36 वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु। अटोमोबाइल क्षेत्रमा गत आर्थिक वर्षमा 1 खर्ब 6 अर्बको आयात भएको तथ्याङ्क प्रस्तुत गर्दै सो आयातबाट राज्यले 81 अर्ब राजस्व संकलन गरेको भनाई अध्यक्ष श्रेष्ठको छ। नेपालमा सवारी साधनको बजार विस्तार भइरहेको अवस्थामा स्वदेशमै उत्पादन र एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारी साधनलाई समेत प्राथमिकतामा राख्दै नाडा अटो शो 2026 काठमाडौँको भिरकुटी मण्डपमा शुरू भएको हो। उखु किसानलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अगाडि बढ़ाएको छ। यसका लागि कृषि विभागले उखु खेती धेरै हुने तराईका 11 जिल्लामा स्थलगत अध्ययन शुरू गरिसकेको छ। विभागको टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महतरी, सर्लाही, रौतहट, नौलप्रासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत र अन्य खर्चको तथ्याङ्क जुटाइरहेको विभागले जनाएको छ। लगातारको वर्षाले ठाउँ ठाउँमा सड़क भाँचिएर 40 दिनपछि ठप्प चीनको प्रमुख व्यापारिक नाका तातो पानी जोड्ने कोदारी सड़क आजबाट अस्थायी ट्र्याक मार्फत सञ्चालनमा आएको छ। अस्थायी ट्र्याक खुलेसँगै 1.5 महिनादेखि कोदारी क्षेत्र र चीनतर्फ रोकिएका मालवाहक कन्टेनर धमाधम तातो पानी पन्सारतर्फ भित्रिन थालेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपाल को एकमात्र डीटीएच के बाद डिश होम, डिश होम खुशी को कनेक्शन।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवाद बढ़ावा दिने देशको सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानी सहज बनाउनु र देशलाई पुनः विश्व अर्थव्यवस्थामा जोड्नु रहेको बताएको छ। सिरिया हटेपछि अब अमेरिकाको यो सूचीमा इरान, उत्तर कोरिया र क्यूबा गरी 3 देश मात्र बाँकी रहेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमाथि आर्थिक दबाव नयाँ अभियान शुरू गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट वेसेन्टले यसलाई अभूतपूर्व कदम भनेका छन्। उनले विदेशमा इरानका आर्थिक बाटा बन्द गर्नु यसको मुख्य उद्देश्य रहेको बताएका छन्। अब खेल खबर। ओपनर आसिफ शेख शतकसँगै 161 रन तथा अर्जुन कुमालसँगको दोहोरो शतकीय साझेदारी मद्दतमा नेपालले एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा 20मा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट भए। आसिफले अर्जुन कुमालसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गरेका थिए। अर्जुन कुमाल 61 रनमा नट आउट रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मुहम्मद शहादात राम अलीले सर्वाधिक 61 रन बनाए। सैफुल्ला मलिकले 45, सायद आजिजले 40 र विरानदीप सिंहले 39 रन बनाएका थिए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 10 ओभरमा 36 रन दिएर 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐडीले 1-1 विकेट लिएका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा 11 सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने। बालेन शाहले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालय। कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै देउबा समूहको निवेदन सर्वोच्चमा दर्ता। उपत्यका मेयर्स फोरमले प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनका विषयमा अवगत गराउने। उखुको समर्थन मूल्य तोक्ने तयारी। तराईका 11 जिल्लामा लागत अध्ययन शुरू। 1.5 महिनापछि खुल्यो तातो पानी नाका। रोकिएका कन्टेनर भित्रिँदै 47 वर्षपछि सिरिया अमेरिकाको आतंकवाद सूचीबाट हट्यो। इरान, उत्तर कोरिया र क्यूबा गरी अब 3 देश मात्र बाँकी। इरान विरूद्ध अहिलेसम्मकै सबैभन्दा कड़ा अमेरिकी प्रतिबन्ध। र एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित। आसिफ शेखको शतक। अर्जुन कुमाल 61 रनमा नट आउट। अवस्त नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।

0: 96.6 Radio Behani.
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
0: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै।

0: तथा विभिन्न ब्रान्डका घड़ी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: दादा दादा म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861975447।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764 9141867764।
9: सन्तानब्बे दशमलव छ मेगाहर्ज रेडियो बिहानी।

0: लस्सो है मेबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा बुजुदिमी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98141 97 97 13 र 98139159
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
5: कामरु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
5: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510 97 838 र 98032 40 723

0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
3: 97.6 मेगाहर्ट्ज रेडियो बिहानी।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाने फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
7: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
8: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
7: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
8: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
7: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
9: 9851887882, गल्छी बजारको लागि 0104131116 र 9200 बजारको लागि 9851209090। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
10: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल,
11: अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल एचएल युपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
11: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
12: रेडियो बिहानी समय संकेत, यति बेला अपराह्नको 4 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
4: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: बाबा बाबा म त आधा स्कूल जान्न।
1: म पनि स्कूल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुबै जना स्कूल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
5: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु का साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु का साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
5: 98167045 47।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला?
7: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
7: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।

0: लस हे मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नगफारममा असिम चमटार कि ट्रनेलमा सिङबे सुर सिङजेपल मुबा होले सिङबे सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139159
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने फेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टंकेश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
5: 98511 87882 गल्छी बजारको लागि 01040 3116 र 920 बजारको लागि 98512049 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट सगर तल सलङ मालिका झोला पसल छँदैछ नि
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट सगर तल
10: काठमाडौँ जाने बाटोपट्टि
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
10: 98167045 47
2: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
11: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
9: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437
12: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कुल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
0: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
0: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेजू नमस्कार है।
2: नमस्कार नमस्कार मेजू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजू। अनि बधाईले मात्रै त पुग्दैन है मेजू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेजू म त बिहेमा आउँदिन होला।
2: ल मेजू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेजू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
2: ल्या मेजू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
3: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98 55 50 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
3: रेडियो बिहानी 97.6 MHz।
0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको, हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43।
1: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि।
5: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: लस्त है मेहबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङले बजार कोर्ब आही नै रोमा स्टेको बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।

0: अली बाबा र 40 चोर कुनै एक समय पर्सियन शहरमा एकजना गलैचा व्यापारी थिए उसका दुई जना छोराहरू थिए एउटाको नाम कासिम र अर्कोको अली बाबा उनीहरूको बुबाको मृत्युपछि लोभी कासिमले सोझो अली बाबालाई चुक्काएर सबै कारोबार आफ्नो हातमा लियो कासिमको विवाह एउटी धनी युवतीसँग हुन्छ तर अली बाबालाई भने आफ्नो घर परिवार थाल्न धौ धौ पर्छ उसले जीविकोपार्जनको लागि जंगलमा गएर दाउरा काट्ने र बेच्ने काम गर्न थाल्छ यसै क्रममा एक दिन जंगलमा दाउरा जम्मा पारिरहँदा त्यहाँ उसले अचानक एकसाथ धेरै घोडाहरू कुदेको आवाज सुन्छ ऊ भयभीत हुन्छ र एउटा रुख पछाडि गएर लुक्न जान्छ उसले देख्छ कि 40 जना मान्छेहरू घोडा चढेर आइरहेका छन् र घोडामा ठुल्ठुला बोराहरू लादिएका छन् र तिनीहरू सबै एउटा पहाड़को फेदमा गएर रोकिन्छन्
1: यिनीहरूले आफूसित तरबार भालाहरू पो भिरेका रहेछन् यिनीहरू पक्कै पनि चोरहरू हुनुपर्छ तर यो जंगलमा के गरिरहेका होलान्
0: तिनीहरू मध्ये एकजना सरदार हुन्छ त्यो अलि अघि बढ्छ चट्टानतिर भन्छ कि अली बाबाको आँखाले विश्वास नै गर्न सकेको हुँदैन त्यो ठुलो चट्टान त गुफाभित्र पस्ने ढोका पो रहेछ चोरहरू सबै एक एक गरी भित्र पस्छन् र ढोका छापै बन्द हुन पुग्छ अली बाबा आश्चर्यचकित हुन्छ र भयभीत पनि हुन्छ र ऊ अवाक भएर हेरिरहन्छ एकैछिन पछि त्यो ढोका फेरि खुल्छ त्यहाँबाट ती चोरहरू खाली हात बाहिर निस्कन्छ
1: उनीहरूले त आफ्ना बोराहरू गुफाभित्र राखेर आएका रहेछन्
0: चोरहरू सबैजना घोडामा चढ्छन् र जंगलबाट भाग्छन्
1: हो यो यिनीहरूको खजाना लुकाउने थलो हुनुपर्छ
0: अली बाबाले आफूलाई त्यो गुफाभित्र जानबाट रोक्नै सक्दैन ऊ त्यो चट्टानको अगाडि पुग्छ र चिच्याउँछ
1: खुला सिमसिम
0: पहिले जस्तैको ढोका आफै खुल्छ अनि अली बाबा त्यहाँ गुफाभित्र छिर्छ
1: ओहो
0: त्यहाँ भित्र सोझ चाँदी हिरा जवाहरत पन्ना मोती जस्ता बहुमूल्य वस्तुहरूको भण्डार देखेर अली बाबा आश्चर्यचकित हुन्छ उसले जीवनमा पहिला कहिले पनि त्यस्तो खजाना देखेका थिएन अली बाबा अचम्मित हुन्छ र आँखा मिचेर हेर्न थाल्छ तर वास्तवमा त्यो नै सत्य थियो त्यहाँ ती सब भुइँमा छरिएका थिए
1: म केही स्वर्ण मुद्रा लान्छु ती चोरहरूले थाहा पाउन सक्दैनन्
0: अली बाबाले आफ्नो झोलाभरि स्वर्ण मुद्रा राखेर घरतिर जान्छ
1: हेर मैले के ल्याए
0: अली बाबाले श्रीमतीको अगाडि सबै स्वर्ण मुद्रा खन्याउँछ यतिका धेरै स्वर्ण मुद्राहरू देखेर उसको चस्नी छक्क पर्छ
2: यो सब तपाईँले चोरेर ल्याएको त होइन
1: यसमा एउटा लामो कथा छ कि मैले चोरेको भन्न मिल्दैन किनकि यो पहिला अरूले चोरेको
2: म यसलाई एकपल्ट गर्ने हेर्छु
1: होइन हामीले यो सब गरिरहन भ्याउँदैनौ बरु

0: भाइको घरमा गएर जाऊ, एकपटक तराजू लिएर आऊ।
1: अली बाबाकी श्रीमती अली बाबाको दाजुको घरमा तराजू लिन जान्छिन्।
2: दिदी, मलाई तपाईँको तराजू एकपटक दिनुहोस् न, म भोलि बिहानै फर्काइदिउँला।
3: तिमीलाई के जोख्न चाहिएको?
2: केही होइन, अलिकति अनास थियो।
1: कासिमको श्रीमती असाध्यै चतुर भएकीले उनले सोचे कि अली बाबासित त्यति धेरै अनास त पक्कै छैन होला जोख्नको लागि। त्यसले आफ्नो तराजुको तलब माइन टाँसेर पठाइदिन्छ। घर पुगेर अली बाबा र पत्नी मिलेर स्वर्ण मुद्रा जोखेर हेर्छन्। त्यसको तौल देखेर दुवैजना दङ्ग पर्छन्।
2: अब त हामी पनि धनी भयौ, अब त जे पनि किन्न सक्ने भयौ।
0: अहिले यस्तो गर्नु हुँदैन, मान्छेहरूले शङ्का गर्न सक्छ। हामीले हाम्रो रहस्यको कुरा कसैलाई थाहा दिनु हुँदैन।
1: अली बाबाकी पत्नीले यो रहस्य कसैलाई थाहा दिनु हुँदैन भन्ने कुरा बुझ्छे। तर भोलिपल्ट कासिमकी श्रीमतीले त्यो तराजुको पछाडि टाँसिएर आएको स्वर्ण मुद्रा देखेपछि सबै कुरा थाहा पाउँछ। तिनले कासिमलाई उसको भाइ धनी भएको कुरा सुनाउँछ।
4: अली बाबासित स्वर्ण मुद्राहरू छन् अरे, कहाँबाट ल्याए होला उसले त्यो सब? मैले यो पत्ता लाउनै पर्छ।
1: कासिम डाले छटपटिन्छ र रात परि सुत्न पनि सक्दैन। अनि बिहानै उठेर ऊ अली बाबाको घरमा जान्छ।
4: अली, कस्तो छौ भाइ तिमी? म आज तिम्रो हालखबर बुझ्न आएको नि। तिमीलाई केही चाहिन्छ? लाज मान्नु पर्दैन, निर्धक्क भएर भन तिमीलाई के चाहिन्छ। तिम्रो यो ठूलो दाजु सधैँ तिम्रो लागि हाजिर छ भाइ।
0: ओ दाजु, तपाईँले मेरो बारेमा धेरै सोच्नुभयो, तर मसित अहिले प्रशस्त धन छ, त्यसैले अर्थ केही पनि चाहिँदैन।
4: धन भन त, खास कुरा के हो?
1: अनि सोझो अली बाबाले सत्य कुरा पेटभित्र राख्न सकेन र उसले त्यो गुफा अनि 40 चोरहरूको सम्पत्तिको बारेमा सबै कुरा आफ्नो दाजुलाई सुनाउँछ।
4: यो त धेरै राम्रो, म भोलि त्यही जान्छु। जे भए पनि तिम्रो धन सम्पत्तिको रेखदेख गर्ने भनेको म नै हुँ, म गर्नेछु त्यसको रेखदेख। अनि के रे के त्यो ढोका खोल्ने साङ्केतिक शब्द?
0: फुल सिमसिम,
4: फुल सिमसिम, फुल सिमसिम, म यो सम्झिरहनेछु।
1: कासिम भोलिपल्ट बिहान 4 खटरहरू लिएर स्वर्ण मुद्रा लिनका लागि जान्छ।
4: म त अब सबैभन्दा धनी मान्छे हुने भए।
1: ऊ त्यो गुफा बाहिर पुग्छ र चिच्याउँछ,
4: खुल सिमसिम,
1: र अनि ऊ त्यहाँभित्र पसेपछि बन्द हुन्छ।
4: अद्भुत, यतिका धेरै सुन जवाहरातहरू यहाँ भएको सब थोक लिएर जान्छु।
1: काशीमा त्यहाँ भएका स्वर्ण मुद्राहरू र हिरा जवाहरातहरू आफूले ल्याएको थैलीमा पर्छ र त्यहाँबाट फर्कनको लागि ढोका नजिक पुग्छ, तर उसले ढोका खुल्ने साङ्केतिक शब्द सम्झन सकेन।
4: के शब्द थियो त्यो? खुल जौ, खुल गहुँ, ढोका खोल, ढोका खोल, कोही आएर ढोका खोल।
1: कासिमले साङ्केतिक शब्द भन्न नसकेपछि ढोका खुल्दैन, ऊ त्यही गुफामा थुनिन पुग्छ। केही समयपछि उसले घोडाहरू कुदेको आवाज सुन्छ। त्यहाँ 40 चोरहरू आइपुग्छ। ढोका खोल्न सास त्यहाँ तिनीहरू घुँडा टेकेर बसिरहेको कासिमलाई देख्छ। चोरको सरदारले रिसको चोकमा खञ्जर निकाल्छ, कासिमलाई मारिदिन्छ। उसको लास त्यही जमिनमा छोडेर तिनीहरू जान्छन्। कासिम घर नफर्केपछि उसको पत्नी अली बाबाको घरमा गएर कासिम हराएको जानकारी गराउँछ।
0: उहाँ गुफामा जानुभएको थियो, म गएर उहाँलाई खोजेर ल्याउँछु।
1: अली बाबा त्यही गुफामा पुग्छ र त्यहाँ उसले कासिमको लास देख्छ। उसले लासलाई खचरमा राख्छ र घरमा लिएर जान्छ। कासिमकी सेविका मोरियानाले यो सब घटनाबारे थाहा पाउँछ।
3: हामीले उहाँको मृत्युको कारण कसैलाई भन्नु हुँदैन, म वैद्य कहाँ गएर औषधि लिएर आउँछु उहाँको लागि। मान्छेहरूलाई लागोस् कि उहाँ बिरामी हुनुहुन्छ र भोलि उहाँ मर्नुभयो भनेर भन्नुहोला।
1: तिनको यो योजना प्रति सबैले सहमति जनाउँछन्। पति पियोको दुःख सहन नसकेर थला परेकी कासिमकी श्रीमतीको पनि केही दिनपछि मृत्यु हुन्छ।
3: मैले सेवा गर्नुपर्ने यहाँ कोही रहेन, त्यसैले मलाई तपाईँहरूकोमा काम गर्न दिनुहोस्।
1: अली बाबालाई थाहा थियो कि तिनी चलाक र भविष्यमा आफ्नो लागि काम लाग्न सक्छन्, त्यसैले उनीहरूले मोरियानालाई आफ्नो घरमा राख्न मंजूर भए। भोलिपल्ट चोरहरू गुफा फर्कन्छन्।
5: यहाँ राखेको लाज खै कसैले हाम्रो गुप्त कुरा पक्कै जानेको हुनुपर्छ। यहाँ जीवनभर लगाएर जम्मा गरेको सम्पत्ति छ, यो सब गुमाउनु अगाडि हामीले हाम्रो दुश्मन पत्ता लगाउनै पर्छ। गाउँमा गएर पत्ता लगाऊ कि हालै त्यहाँ कोही मरेको छ कि।
1: अनि सबै चोरहरू गाउँमा गएर को मरेको छ भने पत्ता लगाउनको लागि जान्छ। एकजना चोर पैटेको घरमा पुग्छ।
0: सुन्नुहोस् त बा, यहाँ गाउँमा केही दिन भित्र कोही मरेको छ कि?
4: छ नि, कासिम मरेको छ। उसका काम गर्ने केटीले भने अनुसार मैले औषधि दिएको थिएँ, तर पनि ऊ बाँचेन। मलाई दुःख लागेको छ।
0: यो लेखाको कुरा हो, उसको घर कहाँ हो?
4: अहिले त्यो घरमा कोही पनि बस्दैन, तर उसको एउटा भाइ छ अली बाबा, ऊ चाहिँ तल बेसीमा बस्छ।
1: ती चोरहरूलाई शंका लाग्छ कि पक्कै पनि लास लिएर जाने अली बाबा नै हुनुपर्छ। त्यसैले ऊ राति नै त्यसको घरमा जान्छ। बाटोमा कोही नभएको देखेर उसले पछि घर चिन्न सजिलो छ भनेर चिन्न लगाएर जान्छ।
0: भोलि म यहाँ ग्याङका साथीहरू लिएर आउँछु र सबैलाई मारिदिन्छु।
1: अर्को दिन बिहान मरियानाले आफ्नो घरको ढोकामा लगाइएको चिन्ह देख्छ। सराक मरियानाले चार पाउँछ कि कुनै खतराको संकेत हो, त्यसरी उसले त्यहाँ वरिपरिका सबै घरहरूको ढोकामा त्यस्तै खालको चिन्ह लगाइदिन्छ। मध्यरातिर चोरहरू त्यहाँ आइपुग्छन्, तर सबै घरमा एउटै खालका चिन्ह देखेपछि तिनीहरू अलमलमा पर्छन् र घर पत्ता लगाउन नसकेपछि निराश भई फर्कन्छन्।
5: म भोलि आफै गएर पत्ता लगाउनेछु।
1: सरदार आफै आफ्नो समस्या हल गर्नको लागि त्यहाँ जान्छ र उसले घरमा कुनै पनि खालको चिन्ह लगाउँदैन। बरु घरलाई यति राम्ररी निहालेर आउँछ कि सम्झिनको लागि गाह्रो नपरोस्। उसले 40 खच्चर र 40 ख्याम्पो पनि लिएर आउँछ। ती मध्ये एकमा उसले तेल राखेर ल्याउँछ भने बाँकी ख्याम्पोहरूमा आफ्ना चोरहरूलाई चुकाएर ल्याउँछ। सरदार पनि भेष बदेर तेल व्यापारिक रूपमा आउँछ र अली बाबाको घरमा पुग्छ।
0: तपाईँले कसलाई खोज्नुभयो होला?
5: म एउटा तेल व्यापारी हुँ, यो तेल बेच्न यसतिर जान लागेको। रात परिहाल्यो, मलाई एक रात बिताउन आश्रय चाहिएको थियो।
0: यो त धेरै लामो बाटोको यात्रा हो, आउनुहोस् भित्रै र यही आराम गर्नुहोस्।
3: क्याम्पोमा के छ मलाई हेर्न दिनुहोस्।
5: हुन्छ, किन नहुने, हेरै हुन्छ। सुन्दै युवतीले ख्याम्पो हेर्ने भनेपछि नदेखाउने त कुरै भएन।
1: मुरियानाले खोलेको पहिलो ख्याम्पोमा तेल नै हुन्छ, त्यसैले ऊ ठुक्क हुन्छ। सरदारले पनि रात महसुस गर्छ। उनीहरू सबै भित्र आउँछ। मुरियानाले उनीहरूका लागि स्वादिष्ट भोजन तयार पार्छ। मुरियानाले भोजन पस्कदै गर्दा अचानक उनको आँखा तेल व्यापारी भनेको औठीमा पर्छ र थाहा पाउँछ कि अली बाबाले ल्याएको खजनामा पनि त्यस्तै खालको औठी थियो। उनी सशंकित हुन्छ अनि बिस्तारै ख्याम्पो भएको ठाउँतिर जान्छे र ढाउटा भ्याउँछे। मोरियानाले चोरहरूको चाल थाहा पाउँछ र गएर सबै ख्याम्पोहरू जाँचेर हेर्छ अनि एउटा ख्याम्पोमा भएको तेललाई ठुलो चुलोमा राखेर तताएर ल्याउँछ अनि प्रत्येक ख्याम्पोमा त्यो सातो तेल खन्याइदिन्छ। यसरी उनले आफूहरूलाई चोरबाट बचाउन सफल हुन्छ। राति सरदार आफ्ना चोर साथीहरूलाई बोलाउन आउँछ, तर जब ख्याम्पो खोलेर हेर्दा सबै मरेको देख्दा उसलाई आघात हुन्छ। ऊ आफैले थापेको बाथरूम आफै परिसकेको थियो र त्यसैले भयभीत भएर ऊ त्यहाँबाट भाग्छ। अर्को दिन मरियानाले सबै यथार्थ अली बाबालाई सुनाउँछ।
0: तिमीले मेरो जीवन बचायो, थाहा छैन म कसरी धन्यवाद दिउँ। आजको दिनदेखि तिमी हाम्रो घरको सदस्य भएर रहनेछौ, सेविका मात्रै होइन।
3: धन्यवाद हजुर।
1: अनि तिनीहरू सबै परिवार भएर सुखी साथ रहे। त्यो गुप्त गुफाको बारेमा अली बाबा एकजनाले बाहेक अरू कसैले थाहा पाएनन्।
0: खुला सिमसिम।

0: बाबा बाबा म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
2: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
3: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
2: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
5: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट छ घर तल
5: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
5: 98 61 97 65 47।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्किशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्किशोर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: ओ मेज्यू, नमस्कार है।
9: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
8: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
9: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या
8: है मेज्यू। म त बिहेमा आउँदिन होला।
9: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
8: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
9: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
8: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
9: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।

0: अलादीन रो उसको दियो। धेरै साल पहिले अलादीन नामको केटा आफ्नो आमा सँग बस्दथ्यो। चीनको एउटा शहरमा अलादीनको आमा चर्खा चलाउँदथिन्। रात दिन मजदूरी गरेर रोटी र दूधको लागि पैसा कमाउँथी, आफूलाई र अलादीनलाई जिन्दा राख्नको लागि। केटा दिनभरि खेल्दथ्यो। उसलाई पढाउनको लागि कोही थिएन। उसलाई आफ्नो नाम पनि लेख्न आउँथेन। ऊ जहिले पनि भुकै बस्थ्यो। उसको साथी पनि भिकारी र चोर नै थिए। ऊ सपना हेर्थ्यो, एक दिन जादुगर आउँछ र उसलाई दुनियाँको सबभन्दा धनवान र राम्रो पुरुष बनाउँछ। अलादीन 15 सालको थियो। एक दिन ऊ घरबाट बाहिर आयो। त्यसै बेला एउटा अन्जान व्यक्ति त्यहाँबाट हिँड्यो, जुन अलादीनलाई खडा भएर हेरिरहेको थियो। त्यो काला जादुगर नै अफ्रिकाको जादुगर थियो। त्यो कति बेरबाट अलादीनलाई टकटकी लगाएर हेरिरहेको थियो। उसलाई आफ्नो योजनाको निम्ति यस्तो केटाको आवश्यकता थियो जो कहिले पनि फर्केर नआओस्, त्यही पनि उसलाई कोही याद नगरोस्।
1: तिमी मुस्तफाको छोरो होइन?
2: हो नि, म नै हुँ। मेरो बुबा धेरै पहिले गुज्रिनु भएको थियो। उनी एक गरीब दर्जी हुनुहुन्थ्यो। उनी गएपछि हामी अझ धेरै गरीब भयौं।
1: छोरा, म तिम्रो अंकल हुँ। म धेरै वर्षसम्म विदेश घुमेको छु। अब म तिम्रो र तिम्रो मम्मीको ध्यान राख्न आएको हुँ। तिमी अब कहिल्यै पनि भोको हुनु पर्दैन।
0: उसले केटाको हातमा केही सुनको सिक्का दिए र रक्सी र खाना लिन भन्यो, जसलाई ऊ घरमा आएर निम्तो दिन सकोस्। जादुगरले अल्लादीनको आमालाई वादा गर्यो कि ऊ अल्लादीनलाई आफ्नो कपडाको दोकानमा नोकरीमा राखिलिन्छ। उसले अल्लादीनलाई नयाँ कपडा दियो र सहर जानको लागि आफूसँग आउनको लागि निमन्त्रण गर्यो। ऊ सहरको सबैभन्दा धनी व्यापारीसँग भेटे र महल पनि हेरे। सूर्य उदाइसकेको थियो र गर्मी बढिसकेको थियो र तिनीहरू अलिकति थाकिहालेको थिए र जादुगरले अल्लादीनलाई फूलको बगैँचामा लिएर आयो। जादुगरले अल्लादीनलाई ठूलो पत्थरसम्म लिएर गयो र आगो बाल्नको लागि लकडीहरू जम्मा गर्नको लागि पनि भने। फेरि केही लकडी जम्मा गरे र आगो बाले। त्यसबाट गहिरो धुवा निस्क्यो र साँप जस्तै फैलिन लाग्यो। जादुगरले धेरै अन्जान शब्दहरू उच्चारण गर्यो अनि तामाको अंगुठी पत्थरबाट निस्क्यो।
1: अल्लादीन, यो दुनियाँमा तिमी मात्र हो जो खजाना ल्याउन सक्छ जो त्यो पत्थरमा लुकेको छ। त्यसलाई उठाऊ र सिडियामा जाऊ। तिमीले यो गुफामा सबै देख्न सक्छौ। त्यो तिमीलाई बगैँचामा लैजान्छ। त्यहाँ तिमीले सपनामा सोचेको भन्दा पनि बढी खजाना भेट्छौ। तिमीलाई जो राम्रो लाग्छ त्यो लिऊ। र मेरो एउटा इच्छा छ कि तिमी बगैँचाबाट जलेको चिराग ल्याऊ। ले ले, यो औठी लिऊ। लिऊ छोरा, र यो औलीमा लगाऊ। यो तिमीलाई मुस्किलबाट बचाउनेछ।
0: अल्लादीनले पत्थर उठाएर तल गुफामा गयो। हीरा, पन्ना र मानिक जस्तो रतन तल भुइँमा गिरेको थियो। दुनियाँको सबै चिज भन्दा पनि ज्यादा सुन्दर हीरा उसले कहिले पनि हेरेको थिएन। त्यो पनि यस्तो रङ्गीन, तर त्यो एकदम राम्रो थियो। त्यसैले जति हुन सक्यो त्यति हीरा उसले उठाइहाल्यो। फेरि उसले दियो हेर्यो र त्यसलाई सम्हालेर आफ्नो सर्टमा लुकाइदियो र गुफाबाट बाहिर निस्क्यो, जहाँ जादुगरले त्यसको बाटो हेरिरहेको थियो।
1: अल्लादीन, मलाई त्यो चिराग देऊ ताकि म तिमीलाई बाहिर निकाल्छु।
2: नै, पहिला मलाई बाहिर निकाल्नु अनि मात्र म त्यो चिराग दिनेछु।
0: धेरै बेरसम्म उनीहरू बहस गर्न थाले। तबसम्म जादुगर रिसाइहाल्यो र ढुङ्गाले ढोका बन्द गरिदियो र गायब भइहाल्यो। अल्लादीन यति उत्साहित थियो कि ऊ डराउन पनि बिर्सिहाल्यो र ऊ अन्ध्यारो कोठामा बन्द भइहालेको थियो र अब ऊ डराउन थाल्यो। तब अचानक उसले अंगुठी घिच्न थाल्यो, जुन उसलाई जादुगरले दिएको थियो। त्यसै समय त्यहाँ एउटा ठूलो जिन प्रकट भयो। त्यो यति ठूलो जिन थियो कि पुरै गुफामा फैलिहाल्यो।
1: म यो औठीको नोकर हुँ। म के गर्न सक्छु तपाईको लागि मालिक?
2: म घर जान चाहन्छु।
0: उसले आफूलाई आफ्नो आमाको अगाडि उभिएको पायो। दुवैले खुसीले एक अर्कालाई गला लगाए। अलादिनले उसको कारनामा बतायो र थाहा लाग्यो कि ऊ कति भूको छ। उसले खानको लागि सोध्यो। उसको आमा फेरिबाट रुन थाली। घरमा केही पनि खानेकुरा थिएन र केही किन्नको लागि पैसा पनि थिएन।
2: आमा, हामी यो चिराग बेचेर पैसा कमाउन सक्छौ।
0: उसको आमा बसी र घसेर दियोलाई साफ गर्न थाली। त्यसै बेला त्यो दियोबाट एउटा ठूलो जिन प्रकट भयो, जुन जादुगरले दिएको अंगुठीको गुलाम भन्दा पनि धेरै ठूलो थियो।
1: तपाईलाई के चाहिन्छ मालिक?
2: थोरै खाना।
0: जिन गायब भइहाल्यो र त्यही समय धेरै फल र मिठाईको थालीको सँगमा प्रकट भइहाल्यो र थाल त्यहाँ राखेर फेरि गायब भइहाल्यो। जब अलादिनले आफ्नो आमाको ख्याल राखिरहेको थियो, जो जिनलाई हेरेर दङ्ग परेकी थिइ। खाना उनको दुई दिन चल्यो र अलादिन त्यो चाँदीको थाललाई लिएर बजार गयो र धेरै पैसामा बेचेर आयो, जुन पुरै सालभरि खानको लागि काफी थियो। यसै गरी उसले धेरै साल निकाले। दिया र जिनको उपयोग गरेर अलादिन एउटा प्रभावशाली पुरुष लाग्न लागेको थियो। उसले आफ्नो समय व्यापारीसँग सिक्नमा दियो। एक दिन बजारमा उसले सुल्तानको छोरीलाई हेर्यो, जसलाई उसको नोकरले बाटोमा डोलीमा लिएर गइरहेको थियो। ऊ यति सुन्दरी थिइ कि त्यही समय उसको मायामा परिहाल्यो र बिहे गर्ने बारेमा सोचिहाल्यो। जादुको बगैँचामा पाएको हिराहरू उसले एकट्ठा गर्यो, जसको असली किमत उसलाई पनि थाहा थिएन। उसले आफ्नो आमालाई सुल्तानको सामु लैजान भन्यो र उसको छोरीको हात बिहेको लागि माग्न भन्यो। जब सुल्तानले त्यो सबै हिरा हेर्यो, उसलाई पनि जान्ने इच्छा भयो।
1: तपाईँको छोरालाई भन्नुहोस् कि ऊ 40 गुणा ज्यादा हिरा जम्मा गर्नको लागि, अनि मात्र म आफ्नो छोरीको हात उसको हातमा दिनेछु।
0: आमा भागेर आई र महलको खुशीको समाचार दिई। अलादिनले जिनलाई आदेश दियो कि ऊ भेट हाजिर गरोस् र त्यही समय 40 कालो गुलाम 40 सेतो गुलाम हाजिर भइहाल्यो। सबैसँग हीरा, मोती, माणिक र पन्ना थियो र अलादिनको लागि एउटा सुन्दर पोशाक थियो, जो सबै राजाहरूभन्दा सुन्दर थियो, र एउटा अति सुन्दर घोडा, जुन हीरा मोतीको बग्गीको साथ हाजिर थियो। जब ऊ बाटोमा महल जानको लागि निक्ल्यो, गुलाम सुनको सिक्का मान्छेहरूमा फ्याँकिरहेको थियो। सुल्तान अलादिनलाई एकै पटकमा शादीको वादा पूरा गर्नको लागि र सहरलाई धनवान बनाउनको लागि धेरै खुसी भइहाले। राजाले मन्त्रीलाई बोलाउन लाए र बिहेको दस्तावेज बनाउने आदेश दिए र फेरि अलादिन फर्केर गयो र दियो घस्न थाल्यो।
1: के आदेश छ मालिक?
2: म तिमीलाई आदेश दिन्छु कि आजको रात तिमी सुल्तानको महलको अगाडि विशाल महल बन्नु, ताकि मेरो राजकुमारीलाई जचोस्, अनि त्यसपछि मात्र फर्किनु जब मेरो सबै इच्छा पूरा हुनेछ।
0: अर्को दिन बिहान सुल्तान दङ्ग परिहाले, किनकि उसको सामु ऊ भन्दा महँगो अरू धेरै सुन्दर महल थियो, जो सबैजना भन्दा राम्रो थियो। एक दिन अलादिनको बिहे भइहाल्यो। धेरै साल बित्यो। अलादिन र राजकुमारी धेरै खुसीको साथ एक अर्कासँग बस्दथे। एक दिन अलादिन आफ्नो नोकरहरूसँग शिकार गर्न गयो। तब अफ्रिकन जादुगर फेरिबाट आयो। उसलाई अलादिनको धनवान हुने कुरा थाहा भयो, जुन मात्र दियाको जादुबाट हुन्थ्यो। ऊ दिया पाउनको लागि सामान्य रूप लिएर धेरै सुन्दर चमकिलो दियोको साथ बाटोमा निस्क्यो।
3: पुरानो लिएर नयाँ ल्याऊ, पुरानो चिराको बदला नयाँ।
0: सबै सेवक र नगरवासी पुरानो दियो दिएर नयाँ दियो लिन थाले। राजकुमारीले पनि यो सुने र उसलाई त्यो पुरानो दियो याद आयो। जुन अलादिनले उसको कोठामा राखेको थियो। उसले नोकरलाई नयाँ दियो ल्याउनको लागि पुरानो दियो दिए। उसलाई त्यो जादुई दियोको शक्तिको बारेमा केही थाहा थिएन। तबसम्म धेरै अबेला भइसकेको थियो जब जादुगरले जिनसँग पूरा महल र राजकुमारीलाई आफूसँग अफ्रिका लैजान भन्यो। अलादिन जब फर्केर आयो त दङ्ग परिहाल्यो। उसको महल त्यहाँबाट गायब भइसकेको थियो। सुल्तानको सिपाहीले उसलाई तुरन्त पक्रिहाल्यो र त्यसलाई फाँसीको लागि लगिहाले र अलादिन दुइटै हात जोडेर बसिहाल्यो अन्तिम प्रार्थनाको लागि। तर ऊ भुलिसकेको थियो कि उसले अहिलेसम्म जादुई अंगुठी पहिनिरहेको छ जसलाई घसेर जिन प्रकट भयो।
1: के आदेश छ मालिक?
2: मलाई मेरो राजकुमारी भएको ठाउँमा लग।
0: शब्द पूरा हुने बित्तिकै उसले हेर्यो कि ऊ अफ्रिकामा आफ्नो राजकुमारीसँग छ। राजकुमारीले अलादिनलाई जुन पनि कुरा भएको थियो सबै बताइदिए कि कसरी जादुगरले उसको माया जित्नलाई कोसिस गरिरहेको थियो। अलादिनले राजकुमारीलाई जहरको बोतल दियो र त्यसलाई जादुगरको प्यालामा हाल्न भने र जब त्यो उसलाई भेट्न आओस् तब र आफू नजिकमा गएर लुकिहाल्यो। राति चन्द्रमा उगाउनुको साथै जादुगर राजकुमारीलाई भेट्न उसको कोठामा आयो। तर राजकुमारी यसपटक रुनको अलावा राजकुमारीले त्यसको हाँसेर स्वागत गरी र आफूसँग बस्न भनी र त्यसलाई दूधको प्याला दिई। जादुगरले उत्साहमा प्याला पियो र अन्तिम बुन्दसम्म सारा दूध खत्म गरिदियो र आफ्नो जान गुमाए। अलादिन बाहिर आयो र जादुगरको शरीरबाट दियो निकालिहाल्यो। जब उसले दियो घिस्यो त जिन त्यहाँ बाहिर आयो। त्यसको मदतबाट महल सबै फर्केर आइहाल्यो। अलादिनले राजकुमारीलाई सुल्तानको सामु लग्यो र पुरै जिन्दगी सबैजना खुसी खुसी जिउन थाले।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248443।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: रेडियो बिहानी समय संकेत यति बेला साँझको 6 बज्यो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
3: आदरणीय श्रोताहरू, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा फेरि एकपटक तपाईहरूलाई हार्दिक स्वागत गर्दछौं। परमेश्वरको शान्ति र अनुग्रह तपाईहरूको जीवनमा प्रशस्त रहोस् भन्ने हाम्रो प्रार्थना छ। अघिल्लो अध्ययनमा हामीले सिक्यौं कि परमेश्वरले आफ्ना जनहरूलाई कठिन परिस्थितिबाट पनि डोर्याउनुहुन्छ। हामीले बुझ्यौं कि उहाँको योजना हाम्रो योजना भन्दा उत्तम छ र मुक्तिको एउटै बाटो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ भन्ने सत्यलाई हामीले सिकेका थियौं।
2: दाई, हजुरले बताउनु भए चाहिँ हामीले यी दिनहरूमा चाहिँ यी सम्पूर्ण अध्ययनहरूबाट धेरै ज्ञान अनि धेरै बुद्धिका कुराहरू पनि हामीले जान्न पाएका छौँ र यी लाभहरू हामीले उठाउन पाएका छौँ। र यी सबै कुराहरूको बीचमा पनि केही दिनदेखि चाहिँ मेरो मनमा धेरै चिन्ता चाहिँ जागेको छ। मैले केही गलत निर्णय गरेको छु कि जस्तो मलाई डर लाग्छ, अनि मनमा चाहिँ दोषको भार छ। कहिलेकाहीँ लाग्छ कि परमेश्वरले अझै पनि मलाई स्वीकार गर्नुहुन्छ, मैले गरेका गल्तीहरूको क्षमा कसरी पाउन सक्छु। अर्को कुरा, जीवनमा धेरै आवश्यकताहरू छन्, परिवार, काम, भविष्य, स्वास्थ्य, यी सबै कुराहरूले मन थाकेको छ दाइ। तर यी सबैहरूको बीचमा पनि सबैभन्दा हामीलाई आवश्यकता कुरा चाहिँ के हो
3: भाइ? तपाईँले निकै नै महत्वपूर्ण प्रश्न उठाउनुभयो। आज तपाईँको हृदयमा भएको जस्तो प्रश्नहरू धेरै मानिसको हृदयमा छ र यो अध्ययनको यात्राले हामीलाई यिनै प्रश्नहरूको उत्तर दिन्छ। यी भजनहरूले एउटा महान सत्यलाई प्रकट गर्नेछ। येशू ख्रीष्ट केवल पृथ्वीमा आउनुभएको मात्र होइन, उहाँ महिमासहित स्वर्गमा उच्च पारिनुभएको प्रभु हुनुहुन्छ। उहाँ राजाको रूपमा शासन गर्नुहुन्छ र हाम्रो निम्ति सधैँ जीवित हुनुहुन्छ। हामीले आज सिक्नेछौ कि परमेश्वरले हाम्रो जीवनमा शुरू गर्नुभएको असल काम अधुरो छोड्नुहुन्न। मानिसले हामीलाई छोड्न सक्छ, परिस्थितिले निराश बनाउन सक्छ, तर परमेश्वरले शुरू गर्नुभएको काम उहाँले पूरा गर्नुहुन्छ।
2: त्यसो भए दाई, मेरो पापको भार पनि उहाँले हटाउन सक्नुहुन्छ?
3: अवश्य पनि भाइ, पापको ऋण क्षमा गर्ने अधिकार केवल येशु ख्रीष्टसँग मात्र छ। कुनै मानिस कुनै धार्मिक कर्म, कुनै सम्पत्ति वा कुनै उपलब्धिले त्यो ऋण तिर्न सक्दैन। प्रभु येशु ख्रीष्टले क्रुसमा हाम्रो लागि मूल्य तिरिसक्नुभयो, त्यसैले उहाँ नै क्षमाको स्रोत हुनुहुन्छ। र अन्तत हामीले बुझ्नेछौ परमेश्वर नै हाम्रो जीवनका लागि आवश्यक सबै कुरा हुनुहुन्छ। जब उहाँ हाम्रो साथमा हुनुहुन्छ, हामीले खोजिरहेको वास्तविक सुरक्षा, क्षमा, आशा र शान्ति उहाँमा नै भेट्टाउनेछौ।
2: यी सबै कुराहरू सुन्दै गर्दाखेरि म एकदमै धेरै आशिषित भएको छु दाई। झन् यो हाम्रो अध्ययनलाई सुन्दै गर्दाखेरि हामी अझै धेरै आशिषित हुनेछौ भनी म विश्वास गर्दछु। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ पनि दोषबोध, चिन्ता वा अन्यलमा हुनुहुन्छ भने आजको अध्ययन तपाईँहरूको निम्ति विशेष हुन सक्छ। त्यसैले आउनुहोस्, नम्र हृदयका साथ हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई शुरू गरौं।
4: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। मित्र, तपाईँ सबैलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु, कारण तपाईँहरूले यस बाइबल अध्ययन कार्यक्रममा नियमित रूपमा भाग लिइकन आफूले उठाएका आशिषहरू अनि विभिन्न सुझावहरू पत्रद्वारा पठाइरहनु भएको छ। आशा गर्दछु आउने दिनहरूमा पनि यसरी नै यो पत्रको माध्यमद्वारा निरन्तर आत्मीय संगति कायम राख्नुहुनेछ। प्रार्थनाका विषयहरू छन् या कुनै सुझावहरू छन् भने हामीलाई पठाउनुहोला, हामी निश्चय नै तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौ। अनि मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 110-113 अध्यायबाट देख्न गइरहेका छौं। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। प्यारो प्रभुजी, आज पनि हामी तपाईको चरणमा तपाईको वचनको सुन्दरता देख्न आइरहेका छौं। प्रभु, तपाईको वचन हाम्रो दिन प्रतिदिनको निम्ति आहार हो। हाम्रो आत्मिक जीवनलाई यसको अति नै धेरै आवश्यक पर्दछ। जसरी शारीरिक जीवनलाई खाना भोजनको आवश्यक पर्दछ, प्यारो प्रभुजी, हामी हरेकलाई हाम्रो मन हृदयलाई तयारी गरिदिनुहोस्, तपाईँको वचन सुन्ने मन हृदय दिनुहोस्, बुझ्ने ज्ञान दिनुहोस्, ताकि हामी तपाईँको वचनमा निरन्तर भाग लिइकन यसको आनन्द उठाउन सकौं। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, सबभन्दा पहिले हामी भजन संग्रह 110 अध्यायबाट देख्न गइरहेका छौं। यो मसीह सम्बन्धको भजन हो, मेसायनिक साम। यो ख्रीष्टको उच्च उठाईको भजन हो। यो भजन 110 भजन 109 जस्तै मसीह सम्बन्धको भजन हो, मेसायनिक साम। यो ख्रीष्टको उच्च उठाईको बताउँछ र ख्रीष्टको स्वर्गीय यात्रासँग, यानि स्वर्गमा फर्किजाने कुरासँग आरम्भ हुन्छ। भजन संग्रह 110 एक पदमा भनिएको छ, भजन संग्रह 110 एक पदमा, परम प्रभुले मेरा परम प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन। मित्र, यो भजन अति नै उल्लेखनीय छ, किनभने यसले ख्रीष्टको ईश्वरत्वको प्रस्तुत गर्दछ। यो भजन नयाँ नियममा धेरै पल्ट उल्लेख गरिएको छ, जस्तै प्रेरित 2:34-35 पद, हेब्रू 1:13 पद, हेब्रू 5:6 पद, हेब्रू 6:20 पद, अनि हेब्रू 7:21 पद र हेब्रू 10:12-13 पदमा येशूका शत्रुहरूले उहाँमाथि आफ्नो अन्तिम भीषण आक्रमण गरिरहेको समयमा हेरोदीहरू राजनैतिक पार्टी उहाँलाई जबरजस्त त्यस्तो राजनैतिक कथन बनाउने काममा फन्दामा पार्न दबाउको कोसिस गरिरहेका थिए, जुनले उहाँलाई रोमको देशद्रोहीको रूपमा चिन्हित गर्दथ्यो। जब तिनीहरू त्यो गर्न असफल रहे, सदुकीहरू, स्वतन्त्रवादी, उद्धारवादी धार्मिक पार्टीहरू उहाँलाई मोसाको व्यवस्थाको सम्बन्धमा हास्यास्पद प्रश्नसँग फन्दामा पार्न कोसिस गरे। जब तिनीहरू पनि असफल भए, त्यो गर्ने काममा फरिसीहरू, राजनैतिक धार्मिक पार्टी उहाँलाई फन्दामा पार्न कोसिस गरे। येशूको उत्तरले तिनीहरूलाई दोधार गरिदियो, अन्योल पारिदियो। यसरी जब तिनीहरू आगे रणकौशलको फेरि योजना गर्न अगाडि बढ़िरहेको बेला येशूले तिनीहरूलाई प्रश्न सोध्नुभयो, मती 22:21-46 पदमा। जब फरिसीहरू जम्मा भएका थिए, तब येशूले तिनीहरूलाई यसो भनेर सोध्नुभयो, ख्रीष्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो? तिनीहरूले उहाँलाई भने, दाउदका पुत्र। उहाँले तिनीहरूलाई भन्नुभयो, त्यसो भएर कसरी दाउदले आत्मामा उसलाई आफ्ना प्रभु भन्दछन् त? प्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा गोडामुनि राख्दिन, पौदानमुनि राख्दिन बस। यदि दाउदले उसलाई प्रभु भन्दछन् भनेदेखि त ऊ कसरी तिनको पुत्र हुन्छन् र? अनि कसैले पनि जवाबमा एक वचन पनि बोल्न सकेनन्। औ न त त्यस दिनदेखि कसैलाई उहाँसँग सोध्ने आँट्ने भयो। यो कुराको ध्यान दिनुहोस् कि येशूले सिधा स्पष्ट प्रश्न सोध्नुभयो। तिमीहरू ख्रीष्टको विषयमा के ठान्छौ? फरिसीहरूले उत्तर दिए कि उहाँ दाउदको पुत्र हुनुहुन्थ्यो। यो प्रश्न सुन्नु भएपछि प्रभुले तिनीहरूलाई भजन संग्रह 110 संकेत गर्नु भएर तिनीहरूलाई शास्त्रको त्यो विशेष खण्डको तिनीहरूको अपर्याप्त ज्ञानको शास्त्र ज्ञानको देखाउनुभयो, जुन यहुदीहरूले मसीह सम्बन्धको भजन हो भनी अर्थ दिन्थे, इन्टरप्रिटेशन गर्थे। दाउदद्वारा लेखिएको यो भजनले यहोवा मसीहसँग बोलिरहनु भएको कुरा देखाउँछ। दाउदले मसीहलाई मेरो प्रभु भन्नुहुन्छ, अनि कोही पनि यहुदी जो मसीह दाउदको वंशका हुनुहुन्छ भन्ने कुराको स्वीकार गर्थ्यो उसले यो भजनसँग सामने गर्दथ्यो। जहाँ दाउदले मसीहलाई आफ्नो प्रभु भनेका छन् र दावी गर्दछन् कि उहाँ उच्च श्रेष्ठ हुनुहुन्छ, यसले यो देखाउँछ कि मसीह खाली सिंहासनमा बस्ने राजनीतिक शासक राजा भन्दा अझ बढ्ता गरेर हुनुहुन्थ्यो, अझ महान हुनुहुन्थ्यो। उही समयमा जबकि दाउदले उहाँलाई यो भजनमा मेरो प्रभु भनेकोले गर्दा कसरी उहाँ उसको पुत्र हुन सक्नुहुन्छ? प्रभु स्वाभाविक जन्मद्वारा उसको पुत्र हुन सक्नुहुन्न, यो अलौकिक जन्मद्वारा हुनु पर्थ्यो। यो भजनले हामीलाई भनिरहेको छ कि प्रभु येशु ख्रीष्ट इसरायलको मसीह कन्या कुवारीबाट जन्मेका जन्म थियो। यस 110 को एक पदको पहिलो खण्डमा भनिएको छ, परम प्रभुले मेरा प्रभुलाई भन्नुभयो। यो समान स्तरको व्यक्तिले समान स्तरको व्यक्तिसँग बोलिरहेको छ, यो परमेश्वरसँगै बोलिरहनु भएको छ। हिब्रू 1:13 पदले भन्छ, तर स्वर्गीय दूतहरूमा कुन चाहिँलाई उहाँले कुनै बेला भन्नुभएको छ, तिमी मेरो दाहिने हाततिर बस जहिलेसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा शत्रुहरू तिम्रो पाउको पौदान बनाउँदिन। यसले ख्रीष्टको ईश्वरत्वको प्रस्तुत गर्छ। जबकि मानिसहरू भन्छन् बाइबलले येशु ख्रीष्टको ईश्वरत्वको सिकाउँदैन, यसको मतलब तिनीहरू परमेश्वरको वचनको यो खण्डसँग चिरपरिचित छैनन्। म तपाईँलाई यो कुराको निश्चय दिन सक्छु। आगे 2 पदमा भनिएको छ, परमप्रभुले सियोनबाट तिम्रो पराक्रमको राजदण्ड पठाउनुहुनेछ, तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर। यो पदले सियोनमा शासन गर्न पृथ्वीमा ख्रीष्टको आगमनको बताउँछ। यो समयको बारेमा यसैयाले भने, यसैया 2:3 पदमा, जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकुबका परमेश्वरको भवनमा जाउँ, उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ र हामी उहाँको बाटोमा हिँड्नेछौं, किनकि शिक्षा चाहिँ सियोनबाट र परमप्रभुको वचन यरुसलेमबाट नै निस्कनेछ। यरुसलेम पृथ्वीमा सरकारको केन्द्र स्थान हुनेछ, परमेश्वरसँग इसरायलको निम्ति महान उद्देश्य छ। 3 पदमा भनिएको छ, तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजी खुशीले आफैलाई अर्पण गर्नेछ, पवित्र पोसाकमा बिहानको गर्भबाट शिर जस्तै तिम्रो जवानी तिम्रो निम्ति आउनेछ। अमित्र, यहाँ उल्लेखित तिम्रा पराक्रमको दिनको अवधिमा येशु ख्रीष्ट कहाँ सबभन्दा ठूलो संख्यामा मानिसहरू आउनेछन्, जस्तो कि संसारले आजसम्म देखेको छैन। स्पर्जनले भन्ने गर्थे, परमेश्वरसँग गुम्ने निन्दित हुने भन्दा धेरै उद्धार पाउने मानिसहरू छन्। आज यो यस्तो भएको देखिँदैन, जब आजकल यस्तो भएको देख्नुहुन्न तब तपाईँ निराश निरुत्साहित नहुनुहोस्, तर उहाँको पछाडि हजारौं उद्धार पाएका जनहरू छन् र आगे पनि उहाँसँग यस्ता हजारौं मानिसहरू हुनेछन्। उहाँसँग भविष्यमा महान योजना छ, उद्देश्य छ। 4 पदमा भनिएको छ, परमप्रभुले शपथ लिनुभएको छ, औ पस्ताउनु हुने छैन, तिमी सदाको निम्ति मल्किसेदेकको रीति बमोजिम पुजारी हौ। यहाँ अर्को महान महत्वपूर्ण सत्यता छ, प्रभु येशु मल्किसेदेकको रीति बमोजिमको पुजारी हुनुहुन्छ। यो विचार हिब्रूहरूलाई लेखेको पत्रमा विकास गरिएको छ, किनभने यो परमेश्वरको वचनमा सबभन्दा महान सत्यता हो। यस समयमा यस पोइन्टमा खाली म हिब्रूबाट एउटा पद मात्र उठाउन चाहन्छु। हिब्रू 5:6-10 पदमा भनिएको छ, जसरी अर्को ठाउँमा पनि उहाँ भन्नुहुन्छ, मल्किसेदेकको दर्जा बमोजिम तिमी सधैँ भरिको निम्ति पुजारी हौ, आफ्ना शरीरका दिनमा जसले बेसरी कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनै भयो। उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि उहाँले भोग्नु भएको शासनद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो। अब सिद्ध तुल्याइकन उहाँको आज्ञा मान्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको कर्ता हुनुभयो। परमेश्वरबाट मल्किसेदेकको दर्जा अनुसारको प्रधान पुजारीको पद उहाँले पाउनुभयो। प्रभु येशू ख्रीष्टको पुजारित्व पुरानो नियमको हारोनिक वा लेवीहरूको भन्दा उच्च श्रेष्ठ थियो। यी पदहरूले दुवै ख्रीष्ट येशू प्रभुको मानवता र ईश्वरत्वको देखाउँछ। आगे पद 5-6 भनिएको छ, तिम्रो दाहिने तर्फ रहने परमप्रभुले उहाँको क्रोधको दिनमा राजाहरूलाई चूर गर्नुहुनेछ, उहाँले जाति जातिको बीचमा इन्साफ गर्नुहुनेछ, उहाँले नृत्य शरीरले जमीन भरिदिनुहुनेछ, धेरै देशहरूमा उहाँले टाउका टाउकेहरूलाई हिर्काउनुहुनेछ। देख्नुभयो, ख्रीष्ट फेरि दण्डमा आइरहनु भएको छ। भजन संग्रह 2:9 यो स्पष्ट पार्दछ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालीको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। आगे 7 भनिएको छ, बाटोमा खोलाको पानी पिउनेछन्, यसकारण तिमीले टाउको ठाडो पार्नेछन्। अमित्र, यस पदको बारेमा डाक्टर गाबेलियनले भनेको कुरा मलाई मनपर्छ, त्यसकारण हामी उसको कुरालाई यहाँ उद्धृत गरौं। यो पदले एकपल्ट हाम्रो सामने हाम्रा प्रभुको दीनता र उच्च उठाएको राख्दछ। दीनता चाहिँ उहाँले खोलाको पानी पिउनुहुने तरिकामा थियो। हामीलाई गिद्योनको 300 योद्धाहरूको बारेमा पहिले नै भनिसकिएको छ, जो खोलामा गएर घोडा टेकेर कुकुरले जस्तै पानी चाट्दै पिए, अनि जसलाई पछिबाट प्रयोग गरिए र विजयद्वारा तिनीहरूलाई उच्च गराइए। तर उहाँ त्योभन्दा अझ गहिरैमा जानुभयो। उहाँले मृत्युको र कष्टको गहिरो पानीहरू पिउनुभयो, त्यसकारण परमेश्वरले उहाँलाई अति नै उच्च गरी उठाउनुभयो। ओ, यो कस्तो अद्भुत भजन हो। त्यसपछि हामी 111 लागौं, यो चाहिँ परमेश्वरका कामहरूको लागि हालेलुया कोरस हो। यसले 3 हालेलुयाको एक सिरिज मालाको शुरू गर्दछ, यानि 111-113। यो भजनले उहाँको उद्धार छुटकाराको लागि र उहाँको कामहरूको लागि प्रशंसा गर्दछ, जुन नयाँ गीत हो जुन स्वर्गमा गाइनेछ। पुरानो गीत चाहिँ सृष्टिको गीत हो, नयाँ गीत चाहिँ छुटकाराको उद्धारको गीत हो। दुवै यो भजनमा छ। भजन संग्रह 111 एक पदमा भनिएको छ, परम प्रभुको प्रशंसा गर मेरो पूरा हृदयले, सोझा मानिसहरूका सभा र समुदायमा म परम प्रभुमा धन्यवाद चढाउनेछु। परम प्रभुको प्रशंसा गर मतलब हालेलुया गर। अहिले यो उहाँको कार्यको ध्यान दिनुहोस् जुनको निम्ति उहाँलाई प्रशंसा गरिँदैछ। 2-4 पदमा भनिएको छ, परमप्रभुका कामहरू महान छन्, तिनमा प्रसन्न हुने र सबैले ती खोजी गरेका छन्, उहाँका काम आदरको योग्य र महामहिमा युक्त हुन्छ र उहाँको धार्मिकता सदा रहिरहन्छ। उहाँले आफ्ना आश्चर्य कामहरूको स्मरण गराउनु भएको छ, परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ। अहिले भजनकार हामीसँग भएको उद्धार छुटकाराको उल्लेख गर्छन्, जुन हालेलुया कोरसको अंश हो। 9 पदमा भन्छन्, उहाँले आफ्ना प्रजाहरूका निम्ति मुक्ति पठाउनु भएको छ, उहाँले आफ्नो करारको हुकुम सदाको निम्ति ठहराउनु भएको छ, उहाँको नाउँ पवित्र र भययोग्य छ। मित्र, परमेश्वरसँग आफ्नो मानिसको लागि उद्धार छ। अनि दश पदमा भनिएको छ, परम प्रभुको भय नै ज्ञानको शुरू हो, उहाँको आज्ञा मान्नेहरू सबैको असल समझ हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ। मित्र, परमेश्वरसँग आफ्नो मानिसको लागि उद्धार छ अनि परमप्रभुलाई उहाँको कार्यहरूको निम्ति धन्यवाद दिउँ। परमप्रभुका कार्यहरू महान छन्। तिनीहरू उहाँको सृष्टिमा र उहाँको सर्वशक्तिमत्ताको प्रदर्शनमा महान छन्। तिनीहरू अझ धेरै गरेर उहाँका उद्धारको काममा महान छन्, जुनले उहाँको धार्मिकता, आदर र महिमाको प्रकट गर्दछ। अन्तिममा त्यो दिन आउनेछ जब उद्धार र छुटकारा मुक्तिको पूरा गरिनेछ, यानि पूर्णतामा पुर्याइनेछ र सबै कुरा उहाँका पौदान मुनि राखिनेछ। त्यसपछि उद्धार छुटकारा पाएका जातिहरू र सृष्टिले उहाँको स्तुति प्रशंसा गाउनेछ। त्यसपछि हामी भजन 112 अध्यायबाट पनि देख्नेछौ। यहाँ हामी देख्छौ परमेश्वरको धार्मिकताको लागि हालेलुया। यो अर्को अद्भुत हालेलुया भजन हो जहाँ उहाँको धार्मिकताको निम्ति परमेश्वरको स्तुति प्रशंसामा जोड दिन्छ। उहाँको धार्मिकताको कारण परमेश्वरले पापको दण्ड दिनै पर्छ। के तपाईँ यस्ता परमेश्वरको निम्ति खुशी हुनुहुन्न? परमेश्वर असल भला हुनुहुन्छ, परमेश्वर धर्मी हुनुहुन्छ अनि त्यो नै कारण उहाँले पापसँग व्यवहार गर्नुपर्नेछ। त्यो दिन आउनेछ उहाँले हरेक कुरा ठिकठाक गर्नुहुनेछ र म यही नै चाहन्छु। म आफ्नै जीवनहरूमा पनि हरेक कुरा सज्याइएको चाहन्छु। तपाईँ चाहनुहुन्न र? यो नै एक कुरा हो जुनको लागि परमेश्वरको प्रशंसा गर्नुपर्छ। भजन संग्रह 112 को एक पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ र उहाँका आज्ञाहरूमा प्रसन्न हुन्छ। उहाँका आज्ञाहरू हेला नगर्नुहोस्, तिनीहरू ऐना हुन् जुनले तपाईँ वास्तवमा कस्तो हुनुहुन्छ, को हुनुहुन्छ त्यसको देखाउनेछ। अमित्र, दश आज्ञाहरूको विषयमा प्रसारण गरेपछि मैले धेरैजनाबाट पत्र प्राप्त गरे जसले हाम्रो प्रसारणको सुनेथे। एकजना मानिसले भन्यो, म कति भयानक दयनीय पापी रहेछु भन्ने कुरा देखे। त्यो नै कुराले मलाई परमेश्वरबाट अलग गरिरहेको थियो। अनि एकजना स्त्रीले मलाई लेखिन् कि तिनको पाप कसम खाने थियो, तिनले परमेश्वरको नामलाई व्यथामा लिन्थिन्। त्यसपछि तिनी परमप्रभुमा फर्किन् र तिनको आत्मामा साथै जीवनमा महान क्रान्ति परिवर्तन आयो। यो यस कारणले भयो कि तिनले परमेश्वरको ऐनामा आफैलाई देखिन्। त्यही नै उहाँको आज्ञाहरूले गर्दछ मित्र। आज्ञाहरूको हेला नगर्नुहोस्, तर यदि तपाईँ इमान्दारी हुनुहुन्छ भने तपाईँ थाहा पाउनुहुन्छ कि तपाईँ आज्ञाहरूको पालन गर्ने कामद्वारा उद्धार पाउनुहुन्न। तिनीहरूले खालि तपाईँलाई उद्धारकर्ताको आवश्यकताको मात्र प्रकट गर्दछन्। आगे पद 3 भनिएको छ, त्यसको घरमा धन सम्पत्ति रहन्छ र त्यसको धार्मिकता सदा रहिरहन्छ। परमेश्वर कहिले पनि धार्मिकताको समाप्त गर्नुहुन्न, उहाँसँग यसको पर्याप्त आपूर्ति छ। हाम्रो परमेश्वर धर्मी हुनुहुन्छ। 4 पदमा भनिएको छ, सोझा मानिसहरूको निम्ति अन्धकारमा ज्योतिको उदय हुन्छ, परमप्रभु अनुग्रही र दयावन्त र धर्मात्मा हुनुहुन्छ। अन्धकारमा ज्योतिको उदय हुन्छ किन? किनभने परमेश्वर अनुग्रही, दयावन्त र धर्मात्मा हुने धार्मिकताको समाप्त गर्नुहुन्न, उहाँसँग यसको पर्याप्त आपूर्ति छ। हाम्रो परमेश्वर धर्मी हुनुहुन्छ। 4 पदमा भनिएको छ,

0: कहिले पनि डगमगाउने छैन। धर्मात्मा सदा सर्वदै सम्झनामा रहन्छ। परमेश्वरले पूरा अनन्त कालभरि आफ्ना जनहरूबाट आफ्नो नजरको हटाउनु हुने छैन। नौ पदमा भनिएको छ, त्यसले बाँडचुँड गरेर दरिद्रहरूलाई दिएको हुन्छ, त्यसको धर्मकर्म सधैँभरि रहिरहन्छ। परमेश्वर दीन र दरिद्रमा रुचि लिनुहुन्छ र उहाँसँग मात्र गरीब उन्मूलन योजना छ, जुन मात्र काम गर्न गइरहेको छ। अभाग्यवश कुनै पनि पार्टी सरकार उहाँको यो योजनामा रुचि लिँदैनन्, रुचि लिए पनि व्यावहारिक रूपमा काम गर्दैनन्। आगे दस पदमा भनिएको छ, दुष्ट त्यो देखेर कोडिन्छ, दारा किटी किटी त्यो गली जान्छ, दुष्टको अभिलाषा नष्ट हुनेछ। त्यो दिन आइरहेको छ जब दुष्टता समाप्त हुनेछ, यो सदाको निम्ति खत्म हुनेछ। त्यसपछि भजन 113 अध्यायमा प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं, यसको मुख्य विषय हो सृष्टिकर्ता र उद्धारकर्ताको रूपमा परमेश्वरको निम्ति हालेलुया कोरस। परमेश्वरको महान महिमाको यो भजनले हालेल भजनहरूको खोल्दछ, यानि 113 देखि 118, जुन निस्तार चाड, पेन्टिकोस्टको चाड, झुप्रे बासहरूको चाड र सम्भवत इसरायलका सम्पूर्ण चाडहरूमा गाइनथे। यो आराधना र स्तुतिको आनन्दित र अमूल्य भजन हो। 113 एक पदमा भनिएको छ, परम प्रभुको प्रशंसा गर, हे परम प्रभुका दासो प्रशंसा गर, परम प्रभुको नाउँको प्रशंसा गर। हामीले परमप्रभुको नाउँ व्यर्थमा लिनु हुँदैन, हामीले निरन्तर परमप्रभुको नाउँको स्तुति प्रशंसा गर्नुपर्छ, किनकि उहाँ सृष्टिकर्ता साथै उद्धारकर्ता हुनुहुन्छ। अनि आगे 2 देखि 6 पदमा भनिएको छ, परमप्रभुको नाउँ अहिलेदेखि लिएर सधैँभरि धन्यको भइरहोस्, सूर्योदयदेखि लिएर सूर्यास्तसम्म परमप्रभुको प्रशंसा हुनुपर्छ। परमप्रभु सबै जातिहरूदेखि उच्च हुनुहुन्छ र उहाँका महिमा स्वर्गभन्दा उच्च छ। हाम्रा परमेश्वर परमप्रभु जस्तो को छ? उहाँ त उच्च स्थानमा विराजमान हुनुभएको छ औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नलाई निहुरिनुहुन्छ। परमेश्वर अति नै उच्च स्थानमा विराजमान हुनुभएको छ औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नलाई निहुरिनुहुन्छ। अहिले यो कुराको ध्यान दिनुहोस् कि परमेश्वर के गर्न गइरहनु भएको छ। 7 पदमा भनिएको छ, कंगालीहरूलाई धुलोबाट उहाँले नै उठाउनुहुन्छ र दरिद्रहरूलाई घुर्यानबाट उचाल्नुहुन्छ। उहाँ उद्धारकर्ता मुक्तिदाता हुनुहुन्छ। अनि 8 र 9 पदमा भनिएको छ, त्यसलाई भारदारहरूको साथमा, आफ्ना प्रजाका भारदारहरूको साथमा राख्नलाई, बाजे आइमेलाई सुखी आमा तुल्याउनुहुन्छ। परमप्रभुको प्रशंसा गर। हालेलुया परमप्रभुको स्तुति होस्। मित्र, भजनहरूको पुस्तकको यो अध्यायमा एक कुराको पूरा गर्न चाहन्छु, त्यो हो मानिसहरूलाई परमप्रभुको स्तुति प्रशंसा गर्न उत्साह दिन। मित्र, परमप्रभु भला हुनुहुन्छ, तपाईँको निम्ति, मेरो निम्ति, उहाँका हरेक जनहरूको निम्ति। के उहाँ भला हुनुहुन्न र हुनुहुन्छ भने उहाँलाई निरन्तर स्तुति प्रशंसा गर्नुहोस्। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ, उहाँ दयावन्त कृपाल हुनुहुन्छ, उहाँ हाम्रो शरण, हाम्रो किल्ला हुनुहुन्छ, उहाँ हामीलाई आवश्यक हरेक कुरा हुनुहुन्छ, त्यसको निम्ति उहाँको स्तुति गरौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययनले मेरो हृदयलाई धेरै हल्का बनाएको छ। मैले बुझे कि येशु केवल इतिहासको पात्र मात्र हुनुहुन्न, उहाँ महिमा सहित स्वर्गमा उच्च पारिनु भएको परमप्रभु परमेश्वर पनि हुनुहुन्छ, अनि उहाँ हाम्रो लागि मध्यस्थता गर्नुहुन्छ र आज पनि जीवित हुनुहुन्छ। र मलाई सबैभन्दा धेरै आशिषित लागेको कुरा चाहिँ के हो भने, परमेश्वरले शुरू गर्नुभएको असल काम अधुरो छोड्नुहुन्न। म आफैलाई असफल ठानिरहेको थिएँ, तर परमेश्वरले अझै पनि मेरो जीवनमा काम गरिरहनु भएको छ भन्ने आशा चाहिँ आजको दिनबाट मैले पाएको छु।
2: आहा, कस्तो राम्रो आशिषको कुरा बताउनु भयो भाइ तपाईँले। आजको अध्ययनको सुन्दर शिक्षा पनि यही हो।

0: हामीले सिक्यौं कि येशु ख्रीष्ट महिमा सहित स्वर्गमा उच्च पारिनु भएको प्रभु हुनुहुन्छ। उहाँ सधैँका निम्ति हाम्रो एक महान पुजारी हुनुहुन्छ। परमेश्वरले सुरु गर्नुभएको असल काम उहाँले पूरा गर्नुहुन्छ। पापको ऋण क्षमा गर्ने अधिकार केवल येशु ख्रीष्टसँग मात्र छ र अन्तत परमेश्वर नै हाम्रो जीवनका लागि आवश्यक सबै कुरा हुनुहुन्छ। जब हामी उहाँमा भरोसा गर्छौं तब डरको ठाउँमा शान्ति आउँछ, दोषबोधको ठाउँमा क्षमा आउँछ र निराशाको ठाउँमा आशा आउँछ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
2: रेडियो बिहानी 97.6 MHz।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर दिलबहादुर श्रेष्ठको लागि 98 43 0097 437 र 010 590 0093 मा सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। अस्पतालको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
10: रेडियो बिहानी 97.6 MHz।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841 97 97 13 र 9813 1915 1915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 MHz
1: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
2: होइन के भयो, किन एक्लै गनगन गरिरहे
1: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
2: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
1: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
2: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
1: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9832-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यही एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850-50-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850-12-40-934।

0: Muri, era ta? Lau.
1: Aha, kati ramro mangalsutra? Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didi bahini sunsari ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
2: मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741 031 429।
0: बुढी हेर त, लाऊ।
1: आहा, कति राम्रो मङ्गलसूत्र, कहाँबाट ल्याएको?
0: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनचाँदी गरगहना उद्योगबाट ल्याएको नि।
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
7: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
7: 98-60-24-58-43।
8: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: रेडियो बिहानी 97.6 MHz।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो
8: म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ।

0: न सरकारलाई सर्वोच्चको परमादेश उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया शुरू 11 जिल्लामा उत्पादन लागतको सर्वेक्षण
1: तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ त्यसको लागतको आधारमा गरिन्छ होइन कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ
0: र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोगको आरोप अनुसन्धान शुरू एसीसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जित आरसीको 161 रन
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन राज्यको कानूनी संरचनामाथिकै चुनौती हो प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ आक्रमणको बलमा होइन त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय अनुशासन र विश्वास कायम रहन्छ अब खबर सन्तोषी रावलबाट
3: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्न उत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि सांसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्न उत्तर कार्यक्रम राखिएको हो संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 जना सांसदले प्रश्न सोध्नेछन् नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम राख्ने व्यवस्था छ सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चस्मा लगाएर सहभागी हुनुहुने भएको छ स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो
4: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ भोलिको कार्यसूची यहाँले प्रधानमन्त्रीज्यूको यो उसको विषय सोध्नुभएको थियो त्यो सन्दर्भमा चाहिँ यस्तो छ कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने यदि गर्नु परे चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको थियो कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो
3: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत सांसदलाई निर्देशन दिनुभएको थियो कालो चस्मा लगाउने पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाई थियो सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन् सिंहदरबारबाट आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्थाबारे सरकारको ध्यान आकर्षण गराएका हुन् राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रन्जु दर्शनाले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो
5: त्यो हायर गर्ने कन्ट्राक्टर चेन्ज हुनुभयो भनेदेखि फेरि उहाँहरूलाई चाहिँ नयाँ कर्मचारी जस्तो ट्रिट हुनुपर्ने एउटा अवस्था पनि छ तसर्थ उहाँहरू कसरी कहाँ कुन अवस्थामा काम गरिरहनु भएको छ भन्ने हामीसँग केही जानकारीहरू हुने थलो छ या छैन भने पनि प्रश्न सोध्न चाहे छैनन् भनेदेखि चाहिँ यही एउटा मौका हो हामीले चाहिँ अध्ययन समिति विज्ञहरूको अध्ययन समिति बनाएर एउटा फ्रेमवर्क डेभलप गर्न सक्छौँ
3: यसैबीच काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक पर्सीका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसेनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको सह आयोजनामा एसिया प्रशान्त प्रसारण विकास संस्था एआईडीबीले एआईबीडीको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री तिमेन सेनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रीम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित संचारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। महासचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एसिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरीली अकुराबलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबीका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अकुराबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 जना भन्दा धेरै प्रसारण विज्ञ तथा सरकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो।
1: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर, विभिन्न 3-4 टिम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको, यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ। होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ, त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुटी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
3: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश तय नहको सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दूध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। बागमती प्रदेशमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दल बीच छ बुझे समझदारी भएको हो। समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा नबढ़ाउने सहमति भएको छ। त्यस्तै प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। पोखरा महानगरपालिका नौ पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले सीआईएनसँग बताउनुभयो।
6: पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 को सबै नभइकन बस पार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बस पार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बस पार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 स्थित बस पार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणिक पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा स्वीकृत गरेको छ।
3: साझा खबरमा अब विदेशको खबर। चीनमा हरियो बन्दा गोबीलाई ताजी राख्न फर्माल्डी हाइट मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान शुरू गरिएको छ। अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोबीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोलमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान शुरू भएको हो। वातावरण सम्बन्धी एक ब्लगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए। जैविक नमूना संरक्षणमा प्रयोग हुने रंगहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ। अब खेल खबर। नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो। उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो।
7: संतोषी रावल। रेडियो पत्रकारिताको भविष्य कता?
8: रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन, कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
7: एआईको युगमा रेडियो पत्रकारिता अवसर, चुनौती र महासंघको नजर, कुराकानी पहिरोबारे समाजमा रहेका विश्वास, भ्रम र यथार्थ, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: प्याजको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ। रेडियोको भविष्य, पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ? नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं।
8: पत्रकार महासंघमा रेडियो कर्मीहरू धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा, अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्वपूर्ण थियो, अहिले पनि छ। त्यसकारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन, अब गाउँ गाउँमा रेडियो सुन्ने चलन, रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मिडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ, त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ, यसलाई चाहिँ सस्टेन गर्नुपर्छ, रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनुपर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ।
15: यहाँहरूले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ, रेडियोमा चाहिँ फेज आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन, यसले पनि मिडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेछ, राम्रो काम गरिरहेछ, केही योजना बनाउनु भएको छ यसको प्रवर्धनका लागि?
8: मलाई चाहिँ एकदमै धेरै चिन्ता, पत्रकार महासंघको अध्यक्ष भएपछि जिल्ला जिल्ला जाँदा हामी मिडियाको अनुगमन गर्छौँ, इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौँ, अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त, यो बन्द गर्नु हुँदैन भन्नेमा म भनिरह हुन्छु। अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी संचार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक चासोका
15: सूचना सरकारी
8: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठूलो प्रभाव पार्यो, किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो, त्यसलाई पनि प्रभाव पार्यो। त्यसकारण हामीले लामो समय आन्दोलन पनि गर्यौं जसको सफलता पनि हासिल गर्यौं, हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेका छ। अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो, भनेको रेडियो त भइ नै हाल्यो, अब त्यसलाई चाहिँ डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो, भिजुअलको रूपमा हो कि होइन, त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हामीले छलफल छ अगाडि।
15: यसमा अब नेपालमा 700 भन्दा बढी रेडियोहरू, जसमा 380 भन्दा बढी सामुदायिक रेडियोहरू, त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् र केही चाहिँ अझै पनि चलिरहेका छन्, कुनै राम्रैसँग चलिरहेका छन्, कुन डिपडिप छन् होइन, त्यो डिपडिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अप्नाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही छ नीतिगत व्यवस्थामा पनि?
8: हजुर, एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन, कन्टेन्टलाई भने चाहिँ त्यसलाई कति सानो धेरै पनि ठूलो महँगो नपर्ने हिसाबले पनि त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
15: अहिले अब एआइबीडी यो चाहिँ सम्मेलन भयो, यसले चाहिँ के मेसेज दियो जस्तो लाग्छ तपाईँलाई?
8: अब एउटा त रेडियो त मरिसक्यो, रेडियोको भविष्य छैन भनेर दुई चार वर्ष यता चाहिँ भनिन्थ्यो नि, यो सम्मेलनले एउटा चाहिँ एसिया पेसिफिकमा पनि रेडियो प्रसारकहरू को जुन सम्मेलन भइराछ रेडियो कर्मीहरुको नि सम्मेलन भइराछ एउटा मासे चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइराछ र एउटा चाहिँ यो नेशनल भनम न एउटा इन्टरनेशनल कन्फरेन्सले चाहिँ एउटा मासे दिएको छ रेडियोको भविष्य चाहिँ सकिएको छैन है
15: अझै मरेको छैन
8: रूपान्तरण चाहिँ हुनुपर्छ रूपान्तरण कसरी गर्ने कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला र यसो हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न संचार मन्त्रालयको नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झकझक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पहिरोबारे सुनेका कुरा कति साँचो
16: पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोरथोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
0: पहिरोबारे दश भ्रम र वास्तविकता के हो पहिरोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम मौसम र मौसमी विपदबारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
17: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम
18: के ठूलो पानी परे मात्रै पहिरो जान्छ पहिरोको जोखिम कसरी चिन्ने पहिरो तथा विपद सम्बन्धी समाजमा भएका भ्रम के होला नमस्कार म सन्तोष गन्धर्व कहिलेकाहीँ हल्का वर्षाले पनि ठूलो पहिरो निम्त्याउने गर्दछ बर्खामा मात्रै पहिरो जान्छ भन्ने भ्रममा रहँदा कतिपय समयमा हिउँदमा पनि ठूलो जनधनको क्षति भएका छन् यस्तो अवस्थामा पहिरो सम्बन्धी सामाजिक भ्रम के छन् के पहिरो बर्खामा मात्रै जान्छ आज हामीले भूगर्भविद तथा विज्ञ डाक्टर मनिता तिमिलसिन्हा शर्मासँग कुराकानी गरेका छौं
15: समाजमा रहेको चलन विश्वास भनौं न किसिमको छ मान्यता छ यो चाहिँ सही हो कि गलत हो त के हो त सही र गलत खेलमा तपाईँलाई हार्दिक स्वागत छ मेरो पहिलो प्रश्न यो प्रश्नको जवाब चाहिँ यहाँले छोटोमा सही कि गलत र एक वाक्यमा त्यो चाहिँ किन कारण भनिदिनु भयो भने पहिलो प्रश्न पहिरो बर्खा याममा मात्रै जान्छ
16: गलत गलत जुनसुकै यो चाहिँ अघि पनि मैले भने पहिरोका प्रकार हुन्छन् सधैँ पानीले मात्रै यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ
15: प्रश्न नम्बर दुई पहिरो रोक्न रुख रोक्नु पर्छ
16: सही भन्छु होइन जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडिएर राख्छ र बग्न दिँदैन त्यही भएर रुख रोप्नुपर्छ तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन
15: तेस्रो प्रश्न एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन
16: गलत जान सक्छ
15: फेरि पनि जान सक्छ पटक पटक जान सक्छ प्रश्न नम्बर चार पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ
16: सही भन्छु होइन तर सधैँ पर्खाल चाहिन्छ तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन सिमेन्टीको टेवा पर्खाल हुन्छ अथवा कंक्रिटको पर्खाल हुन सक्छ पर्खाल चाहिँ ले काम गर्छ
15: प्रश्न नम्बर पाँच राति पहिरोको जोखिम बढी हुन्छ
16: सही किनभने हामीले आकलन गर्न सक्दैनौ होइन आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ
15: प्रश्न नम्बर छ पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो
16: गलत यसका विभिन्न कारणहरू हुन सक्छन् तर दुईटै पाटो रहन्छ पानी कहिले कस्तो हुन्छ भने एक लाइनमा भन्नु अलिक अप्ठ्यारो मैले लामै भने कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोरथोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
15: प्रश्न नम्बर सात पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन
16: सही किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरन्तै चाहिँ फर्किनु हुँदैन, केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
19: प्रश्न नम्बर 8, घर बलियो भए पहिरोको जोखिम हुँदैन?
16: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ, घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति छन्, हजुर, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्न चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
19: प्रश्न नम्बर 9, भीरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
16: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्थ्यौँ, तर अहिले यो उल्टो हुँदैछ, हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो जो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो, केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो। र माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका कुरा, पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
19: अन्तिम प्रश्न, पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो?
16: गलत, यो हरेक नागरिकको हो,
19: सबैले
16: आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ।
19: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
16: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त, होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन्, होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु, होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ, होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
19: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला, होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
16: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो, त्यो कुलो काट्ने, भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ र हाम्रा पहिलेका बाजे बराजुहरूले त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए कि।
18: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ, नमस्कार।
19: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउनै पर्ने भन्दै संसद सचिवालयमा पत्र पुगेको छ। दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन रहेको छ। विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाले आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास गरिएको छ। पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूची सार्वजनिक भएको छ। दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश छ। र चीनमा बन्दाकोपि ताजा राख्न विषादीको प्रयोग भएको आरोप भएको छ, अनुसन्धान शुरू गरिएको छ। एसीसी प्रिमियर कप अघि नेपालको मलेसियामाथि शानदार जीत हासिल गरेको छ, आसिफको 161 रन रहेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला, अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु, नमस्कार, शुभरात्री।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा हामी विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्। आजको जीवन रक्षामा हामीसँग सम्वादका लागि सिन्धुपाल्चोकको चौतारा साँका चोक गढी नगरपालिकाका उपमेयर सीता थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ उपमेयर। पाँच वर्ष मध्ये 4 वर्ष झण्डै बित्यो, अब 1 वर्ष बाँकी रहँदाखेरि हामी यो ढंगबाट यसरी अगाडि बढ्दैछौं भन्ने अलि नयाँ खालको योजना हो कि जसरी 4 वर्ष बित्यो त्यसरी नै फेरि बाँकी 1 वर्ष पनि बित्ने गरी काम कुरो यहाँहरूले गर्दै हुनुहुन्छ?
1: 4 वर्षको समीक्षाको विषयमा त आफ्नै पाटो छँदैछ, तर हरेक वर्ष भनौं अथवा हरेक अन्तिम समयसम्म पनि जिम्मेवारी पूरा गर्ने सवालमा, योजना बनाउने सवालमा र कार्यान्वयन गर्ने सवालमा चाहिँ उस्तै नै हो। भन्न खोजेको मतलब कस्तो भन्दाखेरि यो अन्तिम हो, त्यही भएर अब सकि त हाल्यो भन्ने पनि विषय होइन। यो अन्तिम हो, बाँकी रहेका जम्मै काम अहिले गरिसकौं भन्ने पनि होइन।
0: तर कतिपय जनप्रतिनिधिको कुरा हामीले सुन्दाखेरि चाहिँ 4 वर्ष त गइहाल्यो, अब जाँदा जाँदै 1 वर्ष पनि के विवाद हुनु अथवा के दुश्मनी कमाउनु भन्ने ढंगबाट कतिपयमा त्यस्तो खालको पनि महसुस हुँदो रहेछ। तपाईँलाई चाहिँ कस्तो छ?
1: हाम्रोमा अब विवाद निम्त्याउने या दुश्मनी बढाउने भन्ने त विषय नै आउँदैन, अब आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने मात्रै विषय आउँछ। र त्यो 1 वर्ष बाँकी छ या 1 महिना बाँकी छ वा एकै दिन बाँकी हुँदाखेरि पनि अन्तिम समयसम्म आफूले जानेको, बुझेको, सकेको इफोर्ट लाउने कुरा त रहि नै हाल्छ। त्यस कारणले गर्दाखेरि अन्तिम वर्ष हो, हातै छोडेर हिँडिहालौँ पनि होइन, अन्तिम वर्ष हो जम्मै गरिसकौँ भन्ने पनि होइन। जस्तो
0: भनेको सुधारको लागि अब 1 वर्षमा जो 4 वर्षमा हामीले त्यो गल्ती दोहोर्याएका थिएनौ, अब 1 वर्षमा यसबाट चाहिँ बच्नुपर्छ भनेर केही योजना बनाएर काम गर्दै हुन्छ कि कस्तो छ?
1: यस्तो चाहिँ हुन्छ, अब कस्तो भन्दाखेरि यो चुनावी वर्ष पनि हो, अब त्यसो हुँदाखेरि साविकको चाहिँ जनप्रतिनिधि प्रमुख, उपप्रमुख या वार्ड अध्यक्षहरू सबैजनाको पब्लिकको लेभलबाट र अन्य फरक राजनैतिक पार्टीहरूबाट चाहिँ कमीहरू औल्याउने र खोजी गर्ने काम चाहिँ अलि धेरै हुन्छ जस्तो
0: लाग्छ।
1: म त्यसलाई विरोधी पनि भन्न चाहदिन, जो सचेत जनताहरू अथवा सर्वसाधारण अथवा अन्य पार्टीका लिडरहरू उहाँहरूले चाहिँ उहाँहरूको कमी अलि धेरै पत्ता लाउन पाए, अब उहाँहरूलाई चाहिँ होइन भन्दा फरक मान्छे अथवा आफू चाहिँ त्यो ठाउँमा पुग्ने एउटा अभिलाषा पनि होला र अलिकति जनतामा अवेरनेस अनि सचेतना बढी पनि वृद्धि पनि भएको हुन सक्छ।
0: तपाईँले यस्तो कुरा चाहिँ 4 वर्ष अगाडि नै लागिराखेको थियो कि अरूले कुरा काट्ने अथवा विरोध गर्ने बाटो ठाउँ दिनु हुँदैन भन्ने, र समय बिताउँदै जाँदाखेरि त्यो कुरा चाहिँ थाहा हुँदै गयो?
1: अब म चाहिँ अलिक धेरै आलोचना स्वीकार गर्ने मान्छे हो, किनभने हामीलाई जो चौघेराभित्र हामी हुन्छौँ, जुन परिधिमा, त्यहाँनेरि चाहिँ अलि धेरै प्रशंसै प्रशंसा गर्ने, राम्रै राम्रो भन्ने, होइन यो पनि ठिक छ त्यो पनि ठिक छ भन्ने जस्तोको जमात चाहिँ अलि धेरै हुन सक्छ कि। तर ठ्याक्कै अगाडि आएर आलोचना गर्ने अथवा सामाजिक सञ्जालमा विरोध गर्ने मान्छेहरू चाहिँ एउटा सच्चा चाहिँ आलोचक जस्तो लाग्छ, र त्यो कुरा हिजोको दिनमा पनि थियो, आज पनि छ, त्यसलाई हामीले स्वीकार्नु नै पर्छ। किनभने काम गर्दै जाँदाखेरि राम्रोको लागि गर्ने हो, फेरि राम्रो भन्नेको संख्या पनि त धेरै हुनुहुन्छ नि त, जजमेन्ट या मूल्याङ्कन भन्ने दुई वा दुई भन्दा बढीले मात्रै भन्ने हुँदैन नि त, नगरपालिका भित्रकोले मात्रै भन्ने पनि हुँदैन होइन, नगरपालिका भन्दा बाहिरको राष्ट्रिय परिस्थितिको विषय अथवा अन्य नगरपालिकाले गरेको अथवा नगरेको कामहरू पनि हामीले गरिरहेका छौँ होइन। त्यसले गर्दाखेरि त्यो हिजो पनि थियो र अहिले पनि रहिरहन्छ, हुन्छ भनेर मानसिक हिसाबमा चाहिँ म चाहिँ तयार छु।
0: जस्तो अब हरेक आर्थिक वर्षको लागि हामीले बजेट बनाउने त्यो अनुसारको कार्यक्रमहरू सबै ल्याउने तर खर्च गर्दै जाँदाखेरि अथवा काम गर्दै जाँदाखेरि आर्थिक वर्षको अन्त्यमा अलि बढी काम गरेको जस्तो देखिने जसमा गुणस्तरको विषयलाई लिएर विभिन्न पाटो र पक्षबाट चाहिँ प्रश्नहरू आउने हुने गर्छ यो चौतारा साँगाचोक गढी यो अरू ठाउँमा सुनिने गुनासो भन्दा केही फरक छ कि अथवा सिक्दै जाँदाखेरि भइराखेको अहिलेको बुझाइ अलि फरक अथवा कार्यक्रम अलि फरक हो
1: यो तपाईँले भन्नुभएको यो आर्थिक वर्षको अन्तिममा चाहिँ बढी काम हुने भन्ने कुरा चाहिँ यो एउटा विडम्बना नै रहेछ सबै ठाउँहरूमा त्यो समस्या छ सबै स्थानीय तहमा मात्र होइन प्रदेश र संघीय सरकारमा पनि त्यो समस्या छ होइन अब हामीले जति पनि नीति विधि कानून बनाए पनि त्यसलाई अन्तिम अवस्थामै लैजानुपर्ने अथवा पुग्ने कुराले चाहिँ गर्दाखेरि विकासमा सुशासनमा पारदर्शितामा अनि कामको चाहिँ गुणस्तर सबै कुरामा चाहिँ त्यसले असर गरिरहेको छ हामी पनि त्योबाट अछुतो रहन सकेनौं
0: अनि अहिले चाहिँ सुरुबाट नै काम गर्दै जाउँ भन्ने खालको त्यस्तो केही सरसल्लाह
1: अहिले चाहिँ नि यस्तो छ हो अहिले हामीसँग थोरै समय पनि छ त्यसो हुँदाखेरि कामलाई अलिकति व्यवस्थित र अलिक नयाँ ढंगले लिएर जाउँ भन्ने हिसाबले हामीले त्यो चाहिँ सुरुवात गरेका छौँ अघि तपाईँले मलाई जोड्न खोज्दै हुनुहुन्थ्यो कि यो हामीले के फरक ढंगले गर्यौं भन्दाखेरि यसपालि हामीले नगरपालिकाले चाहिँ विशेष अधिवेशन आह्वान गर्यो किन भन्दाखेरि हाम्रो चाहिँ विगतको परम्परा यो जुन राजस्व वृद्धिको सवालमा हिजो चाहिँ हाम्रो यो 72-72 जुन ठेका प्रक्रियाबाट काम अगाडि बढेर हामीलाई राजस्व संकलन हुन्थ्यो त्यो बेलामा हामीले आई प्रतिवेदनबाट जे आउँछ त्यसको रिपोर्ट त्यसकै आधारमा ठेका लगाउँथ्यौं यो पटक चाहिँ हाम्रो अफिसको अलिकति सिस्टम चाहिँ हामीले परिवर्तन गर्यौं जुन हिजो जीविसबाटै हुँदै हुँदै आएको भएर हामीले त्यसरी पनि गर्यौं कति कुरा हामीलाई थाहा पनि थिएन र अहिले चाहिँ हामीले जुन क्रसरमा स्टक रहेको माल हुन्छ गिटी ढुङ्गा बाल त्यसलाई चाहिँ यो स्टक प्रमाणित यो राजस्वको सुनिश्चितता स्रोतको खोजी गर्यौं हामीले त्यसो हुँदाखेरि विशेष आनसभा गरेरै जाउँ भन्ने खालको एउटा हाम्रो समझदारी भयो र यो कानून सम्बन्ध हिसाबले पनि हिजो स्रोत सुनिश्चित नभइसकेको होइन 1,19,00,00,000 बजेटको चाहिँ विनियोजन विधेयकमा हामीले पेश गरेको त्यस कारणले गर्दाखेरि अब यसलाई चाहिँ खर्च चाहिँ एउटा यसलाई पारदर्शी भन्दा पनि एउटा सिस्टमेटिक हिसाबमा नियमसंगत हिसाबमा जाउँ भनेर पनि हामीले त्यसरी गर्यौं
0: यो चाहिँ के पालिकाको लागि नगरपालिकाको लागि अलिक खतरा राम्रो हो कि अथवा सुशासनको हिसाबले यसलाई कमजोर भन्ने कि बलियो भन्ने
1: यसलाई त अब कसरी कमजोर भन्न सकिन्छ र यसलाई त बलियो नै भन्नु पर्यो होइन खतरा त अब त्यस्तो एकदमै खतरा भनेर भन्ने कुरा त त्यति सान्दर्भिक नहोला तर के हो भन्दाखेरि हामी जब राजस्व वृद्धि गरेर एउटा चाहिँ होइन स्थानीय सरकारहरू स्वतै हिसाबले आत्मनिर्भर हुन्छन् जति भन्दा जति धेरै चाहिँ राजस्व वृद्धि गरेर आफ्नो आमदानीको स्रोत बनाउन सक्यो त्यति नै एउटा विकास बाँड्ने अथवा आवश्यकताहरू पूरा गर्ने हो नि त त्यसो हुँदाखेरि अब यति धेरै रकम एकैपटक होइन एउटा स्ट्राटेजीले एउटा प्लानले बढ्नु हुने नगरपालिकाको लागि राम्रै कुरा हो नि होइन
0: अनि यो कार्यक्रम चलाउँदै गर्दाखेरि 5 वर्ष मध्ये 4 वर्ष बित्यो र जस्तो महिलाको होला बालबालिकाको होला किसानको लागि होला यो कार्यक्रम बनाउँदै गर्दाखेरि हरेक वर्ष उस्तै दोहोरिँदै जाँदो रहेछ कि अथवा एक वर्ष एउटा कुनै कार्यक्रम एउटा कुनै शीर्षक भयो भने अर्को पटक त्यसमा काम गरिसकेपछि फेरि काम नगर्नु पर्ने रहेछ तपाईँको बुझाइ अनुभव
1: होइन यो हामीले देख्दाखेरि चाहिँ कस्तो देख्दो रहेछ भने ए पटक पटक किन चाहिँ यो गरिरहन पर्यो अथवा सधैँभरि एउटै मोडालिटीको एउटै स्टाइलको किन कार्यक्रम गर्नु पर्यो भन्ने जस्तो लाग्दो रहेछ कि तर एउटा कार्यक्रम त हामीले नगरभरि गर्दा त एउटा दुईटा तिनवटा पाँचवटा पो वडामा गर्न सक्छौँ त हामी 14 वडामा जान सक्दैनौँ नि होइन हजुरले महिलाको कुरा गर्नुभयो अब स्वास्थ्य शिविर गरौं 14 वडामा एउटै आर्थिक वर्षमा सबै चाहिँ महिलाहरूलाई अथवा सबै चाहिँ आङ खस्ने महिलाहरूलाई अथवा सबै ज्येष्ठ नागरिकलाई त्यो त हामी लैजान सक्दैनौ नि त. अनि उस्तै खालको कार्यक्रम देख्दाखेरि ए पहिला नि उस्तै थियो अहिले पनि उस्तै भन्ने जस्तो देखिन्छ. अब अझ यो सचेतनामूलक कामहरू होइन सामाजिक विकासका कामहरू त आज गर्यो अलिकति प्रोग्रेस हुन्छ, एक वर्ष गर्यो अर्को वर्ष गर्यो अलिकति त्यसले चाहिँ त्यसले पिकअप लिन्छ, अनि त्यसरी अर्को वर्ष गर्दाखेरि बल्ल एउटा खालको मोडालिटीको कार्यक्रम चाहिँ कम्तीमा पनि तीन वर्ष गर्नुपर्ने हुन्छ कि.
0: भनेको जनताको काम चाहिँ पाँच वर्षभित्र पनि गर्न नसकिने रहेछ.
1: जनताको काम
0: अथवा सबैलाई पुग्ने गरी सबैको चित्त बुझ्ने
1: गरी पुग्ने गरी सक्दैन कसैले, कुनै पनि पालिकाले सक्दैन, स्थानीय सरकारले. तपाईँ हामी उदाहरण दिउन, हाम्रो एउटा राम्रो प्रभाव पनि भएको आवश्यकताको पहिचान पनि हामीले गर्न सकेको जस्तो लाग्छ. जस्तो मानसिक स्वास्थ्य समस्या भएका अथवा मनोसामाजिक समस्या भएका बिरामीहरूको लागि चाहिँ मनोसामाजिक परामर्शको कार्यक्रम एक वर्ष गरेर सकिन्छ त सकिँदैन नि. तपाईँको चाहिँ आज 10 लाख रुपियाँ हामीले विनियोजन गर्यौं, 10 लाख त निकै ठूलो अमाउन्ट हो. अब त भयो पर्याप्त हुनुपर्ने नि, तर त्यसको झन् धेरै ठूलो माग भइरहेको हुन्छ कि होइन. एउटा सानो काउन्सिलिङले एउटा मनोसामाजिक परामर्शकर्ता उपस्थित भएको हिसाबले उसको ज्यान बचेको छ. अब देख्दा त त्यहाँ त ठूलो भवन बनाएको जस्तो अथवा कुलो बनाएको जस्तो अथवा अन्य स्ट्रक्चर बनाएको जस्तो त देखिँदैन, तर त्यो कार्यक्रमको सान्दर्भिकता र आवश्यकता कति हो भन्ने कुरा त त्यसलाई न्यूनी हामीले त त्यसलाई निमिट्यान्न त पार्न सक्दैनौ, सकेका छैनौ. हाम्रो काम हाम्रो आशय र उद्देश्य त त्यसलाई न्यूनीकरण गर्ने हो. भनेपछि अब यस्तो कामलाई एक वर्ष गर्यो अर्को वर्ष नगरे पनि हुन्छ भन्न त हामी सक्दैनौ नि. त्यसो भएको कारणले गर्दाखेरि खास गरी सामाजिक विकासका कामहरू चाहिँ दोहोरिएको जस्तो देखिँदो रहेछ. जस्तो अब हामी वार्षिक समीक्षा अर्ध वार्षिक समीक्षा गर्छौं, पोहोर समीक्षा गर्यो यसपालि नगरौं भन्ने हुन्छ त. जस्तो जेसी अडिटको कुरा आउँछ होइन, ए हामीले पोहोर गरिसकेका थियो यसपालि नगरे पनि त्यस्तो हुँदैन रहेछ कि. त्यस कारणले गर्दाखेरि आवश्यकता अनि त्यसको महत्वको वर्गीकरण गरेर त्यसलाई कति धेरै गर्ने या थोरै गर्ने भन्ने कुरा चाहिँ निर्धारण गर्न सकिन्छ. तर यसपालि गर्यो अर्को पालि नगरौं भन्ने चाहिँ हुँदो रहेछ.
0: अनि चार वर्ष बित्दै गर्दाखेरि चौतारा साँगोचोक गढी नगरपालिकाले गरेका राम्रा कामहरूको संख्या त्यो हिसाब गर्दै जाँदा खोज्दै जाँदाखेरि आठवटा पुग्छ कि अथवा चारवटैमै हो कि अथवा 16 पुग्ने हो कि त्यस्तो केही छ?
1: यस्तो तपाईँले भन्न खोज्नु भएको चाहिँ आँखाले सिन गर्न सकिने कुरा हो अथवा
0: जो चाहिँ नगरपालिकाको कारणले अथवा नगरपालिकाले कार्यक्रम र बजेट खर्च गर्दाखेरि त्यो सम्भव भयो.
1: हामीले गरेको कामहरूमा चाहिँ नि भौतिक संरचनाको कुरा गर्नुहुन्छ भने हामीले कति ठाउँमा सड़क ढलान गर्यौं, कति ठाउँमा सड़क पिच गर्यौं, त्यसको एउटा लेखाजोखा र डाटा होला, त्यसलाई हामी काउन्टिङमा गर्न सक्छौ. अरू सामाजिक विकास र जनजीविकाको कुरा गर्ने हो भने हामीले दिएको कृषिमा एउटा चाहिँ ट्र्याक्टरले पनि एउटा किसानको जीवनमा त परिवर्तन त ल्यायो नि, उसलाई कृषि कर्म गर्न सहजता त भयो नि. आज दूधमा दिएको अनुदान, आलुमा दिएको अनुदान, घोलभेडामा दिएको अनुदान, यसले गर्दाखेरि कम्तीमा किसानहरू कृषि पेसा छोडेर पलायन हुने या अथवा उत्पादनमूलक कामलाई छोडेर चाहिँ खाडी मुलुक अथवा चाहिँ होइन अन्य जीविकोपार्जनको अन्य काममा त लाग्नु परेको छैन नि. त्यो एउटा भयो भन्दाखेरि

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: लस्सो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102-524-70 असेम 98511-87-882 फोन सिङजिम सेगो है रोमा।
4: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
4: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
6: Details of all our services are at bbcworldservice.com.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रदेशमा जारी सत्ताको हान थापले एमाले र नेकपाकै नेता असन्तुष्ट।
1: अन्तिम रात्रि भोज जस्तो पछि के हो अहिले नै लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो।
2: जनतामा निराशा जसरी पैदा भएको छ यसलाई थप मलजल गरेको छ अनुभूति हुने खालको गतिविधि भएको छ।
0: राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ भन्छन्,
3: माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो बाटो मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठूलो समस्या आउँछ।
0: अनि इरानसँगको व्यापारलाई लिएर चीन र अमेरिका बीच तनाव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसंघ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसंघका महासचिव र आईसीआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची भन्छन्, स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौं। तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोर्याउँदैछौ। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्यूयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रूसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा संचालित उक्त ड्रोन शुरूमा मानवद्वारा संचालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द बढ़ाउने चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरे। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्दका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारील्याण्ड स्थित एन्ड्रूज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सतासाठ हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ़दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाड़का कारण सामान्यतया अगस्तमा प्याजको माग बढ़ेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ, तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हान थाप मान्छन्।
1: सत्ताको लुछाचुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीच सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो। तर सार तत्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
0: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ। यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
2: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सरकार निर्णयहरू मूल राजनीति दलको नेतृत्वले गर्नु पर्थ्यो, त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीति दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्ता जनतामा निराश जसरी पैदा भएको छ, यसलाई चाहिँ थप मलजल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
0: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
1: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन। संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरूद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
0: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जन अपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
5: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेतिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको, कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठूलो प्रतिक्रियावादी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, जोसँग जे गर्नु पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो, हिजो त्यही थियो। त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर, अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
6: जस्तो अब श्यामजी अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने, आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचादानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पूरा भइसकेका छैन, यसबीचमै कतै छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
5: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी छुक्यौं कहाँनिर भूल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा राजनैतिक आत्मसमीक्षा दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
6: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचतानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
5: संहिता विरोधीहरूलाई पुग्छ। ल हेर दलहरू सचिएन त, यो दलको तालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ, त्यसकारणले यसले संहिता सिद्ध्याउन खोज्ने, संहिता चाहिँदैन यो एकदम ठिक छैन भनेर भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
6: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपयको आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: पहिला नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने परेशमा पनि तुरन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौ, संघीयता भएका थुप्रै देशहरूमा देख्छौ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो, तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संघीयतालाई मुक्त गर्न सकिएन भनेदेखि संघीयतामै ठूलो समस्या आउँछ।
6: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनुपर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिष्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि खुम्चिँदै गइरहेको कम्युनिष्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
3: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नै खुम्चिँदै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नै उनीहरू खुम्चिँदै गएको स्थिति छ। उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन्, त्यही कारणले खुम्चिँदै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दैन, तर जोसँग पनि मिल्ने, जोसँग पनि हातेमालो गर्ने, सिद्धान्त विचारको के पनि नगर्ने, जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दा बारे त विचारै नगर्ने, यो जुन कुराले चाहिँ कंग्रेसलाई पनि यसले बदनाम गर्छ, कंग्रेसलाई पनि यसले बदनाम गर्छ।
0: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको स्वरको आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
7: जम्मा जम्मी 11 जना मान्य सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ।
0: दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ?
7: सबै दलको कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हकमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो, सबै दलको कम्तीमा एउटा प्रश्न समावेश छ।
0: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्?
7: प्रतिष्ठा नियमावलीमा भोलिमा 15 प्रश्न भन्ने व्यवस्था छ, अरू 11 वटा मात्रै दर्ता भए भन्नाले टाढो प्रश्न त कमै दर्ता भयो नि।
0: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट के सहभागिता कम भएको?
7: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या, त्यो संख्यामा सोध्नु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
7: उहाँहरूको 7 जनाको थियो, सबै दलकोबाट एउटा र थप हुना भने 6 वटा थियो।
0: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
7: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
0: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसंग, अमेरिकाले इरानका व्यापार साझेदारहरू विरूद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने वाचा गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
4: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो, यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चीनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकै शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।